0: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ, तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
0: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
0: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी, भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
2: Synergy FM 91.6 MHz.

0: 24 hours with you.
1: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतको ढाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
2: टिकटको पैसा लाग्ने छैन,
1: औषधिमा 15% छुट,
2: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
1: रगत दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
2: पायल्स र फिस्टुलाको क्षार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
1: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजे बेलुका 5 बजे सम्म।
2: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181843141।

0: Nico et les Ponies. Extreme Energy Drink.
1: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
2: पर्ख दीपक
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
1: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
3: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
4: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817 056-493-211 056-493-401 र 056-493-514 मोबाइल नम्बर 98-44-20-96-31
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
6: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
7: अस्ट्रेलिया युके युएसए न्यूजील्याण्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल
6: Certified counselors,
7: IELTS, PT, and Duolingo preparation.
6: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
7: Sant Komal Building, सही चोक नारायणगढ.
6: Phone 056-590019.
7: ACC छ त विश्वास.
8: Synergy FM 91.6 MHz.

0: टाइम चेक, अहिले 6 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौँ, सफल बनाऊ।

बजारमा अतिरिक्त तपाईँ अभाव र कुहिएको छ, ग्यास अभाव छ।

வேண்டிய

0: श्रीमती छन्, श्रीमानले पत्रिका पढिरहेका छन्, पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन् सडकमा खेदेर किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
1: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
2: पर्ख दीपक,
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
4: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
5: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
6: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल। एईसीसी ग्लोबल
5: सर्टिफाइड काउन्सलर्स,
6: IELTS, PT एन्ड ड्युलिङ्गो प्रिपरेशन,
5: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
6: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
5: फोन 0565900019।
7: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतको ढाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर, हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू,
5: टिकटको पैसा लाग्ने छैन,
7: औषधिमा 15% छुट,
5: आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
7: रगत, दिसा पिसाब को जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
5: पायल्स र फिस्टुलाको क्षार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
7: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
5: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़, चितवन। सम्पर्क नम्बर 98419-18-113, 98181-83-141।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: Celebonia. Extreme energy drink.
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
2: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
1: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98550-77169

0: सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आज आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जिउ पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसनाङ्गी गाइडको नम्बर 10 सीताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: सि बाबु, म बेसरी खुसी। म त अहिले
3: अब त म त बचेँ भनेको छ नि। म
4: सुँगै सुँदाखेरि रामराजीपुर कलिम्पुर भन्छ न, तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656 595174, मोबाइल 98 550 50 934।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-06-11
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
4: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
4: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ
3: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
4: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
3: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज

0: Synergy FM 91.6 MHz.
1: हेरी माल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। भने जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
2: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्स भित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
1: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
3: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 9845577535, प्रोप्राइटर रत्नलाल गोतामे।
4: सोफा हब चितवन,
5: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ, सोफा हब चितवन।
4: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
5: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
4: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
5: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
4: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
5: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
4: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
5: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 9847528156, 9853155504।
4: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा। सोफा हब चितवन, सोफा हब चितवन।
6: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
7: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
6: हो र, कहाँबाट नि?
7: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
6: के सिकाउँछ त त्यहाँ?
7: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
6: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
7: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
6: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
7: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
6: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 9855533338, 9705533338 र 9705533349। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।

0: Toilet pony, yeah.
1: Extreme energy drink.
2: Time check.
3: अहिले 7 बजेको छ।
2: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
3: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
3: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
3: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
3: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
3: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98 550 33 338, 97 055 33 338 र 97 055 33 39। सिप सिकौ, सफल बनाऊ।
6: Oh!

0: 96.6 MHz जनजनमा मनमनमा
1: नमस्कार, म कृष्ण प्रसाद पौडेलको आजको शुभ साहित्य शुभ मुहूर्तका साथ राशिफलमा यहाँलाई स्वागत छ। शुभ मङ्गलाचरण

0: भवन्ति। आजको दिन यहाँहरू सबैको शुभ होस्, मङ्गलमय होस्। आज मिति 2083 साल भदौ महिना 27 गते शनिबार, तदनुसार सेप्टेम्बर 12 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुल्ला सूर्य दक्षिणायन वर्षा ऋतु रौद्र नाम संवत्सर, भाद्रपद शुक्ल पक्ष आज प्रतिपदा तिथि, उत्तरा फाल्गुनी नक्षत्र शुभ योग, बालवकरण आनन्दादि योगमा आज उत्पात योग परेको छ। सूर्योदय समय बिहान 5:48 रहेको छ भने सूर्यास्त 6:11 हुनेछ। आज जन्मिएका र अब जन्मिने बालबालिकाहरू सबैको आज दिन कन्या राशि हुनेछ। चन्द्रमाको वास आज दक्षिण दिशामा, चन्द्रमाको स्वरूप कालो। आज कुनै पनि महत्त्वपूर्ण काम गर्दा कालो, निलो, खैरो, क्रिम, आकाशे रङको वस्त्र लगाएर काम गर्नु शुभ मानिन्छ। शनिबारको दिन विशेष गरेर वृष राशि, सिंह राशि, कन्या राशिको घातबार हो। शनिबारको दिन घरमा फलाम, मास, तिल, तेल, नुन र त्यस्तै काला चिजहरू कुनै चिज नल्याउनु अशुभ, ल्याए अशुभ मानिन्छ। आज दिन दुखीको सेवा गर्ने दिन, आजको दिनमा माता पिताको सेवा गर्ने दिन, राम्रो दिव्य दिन रहन गएको छ। र आजको दिनलाई विशेष गरेर आज त्रिपुष्कर योग रहेको छ। 7:47 2:08 त्रिपुष्कर योग आज रहन गएको छ। र आजको लागि विशेष गरेर गुला धर्म समाप्तिको दिन रहन गएको छ। आज राजुको लागि कुनै महत्त्वपूर्ण काम गर्ने तयारी गर्नुभएको छ, देश विदेश जान लाग्नु भएको छ भने 7:20 8:53 समयमा शुभ बेला रहेको छ। अर्को राम्रो समय आजको लागि दिउँसो 3:06 4:39 समय अमृत बेला रहनेछ। प्रस्तुत छ आजको लागि जीवनभर सम्झिराखे राम्रो ज्ञानको कुरा। औँसीको दिनमा कहिल्यै पनि तुलसी पत्र टिप्नु हुँदैन। मेषादी बार राशिको राशिफल मेष राशि। मेष राशि हुने हजुरहरू सबैको दिन अति राम्रो दिन हो। आज राम्रा राम्रा कामहरू हुने, महत्त्वपूर्ण काम बन्ने, सफलता मिल्दै जाने, भाग्यले साथ दिने दिव्य दिन, सुन्दर शुभ दिन यहाँको देखिएको छ। वृष राशि। वृष राशि हुने तपाईँको दिन आजका लागि मध्यम रूपमा ग्रहहरू देखिएका छन्। आज कतै राम्रो हुने, कतै नराम्रो हुने, मन चञ्चल हुने, कसै कसैलाई आज अलिकति विवाद पनि हुन सक्ने हुनाले हरेक काममा ध्यान दिएर काम गर्नु राम्रो हुनेछ। मिथुन राशि। मिथुन राशि हुने तपाईँको लागि भने आजका दैनिक ग्रह गोचरलाई निहालेर हेर्दा अलिकति अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू देखिएका छन्। आजको दिन अब्जस आउन बेर लाग्दैन, काममा ढिला सुस्ती हुने, राम्रै गरे पनि नराम्रो हुन सक्ने हुनाले सावधानीपूर्वक मिठो बोलेर धैर्य भएर काम गर्नु राम्रो हुनेछ। कर्कट राशि। तपाईँको दिन अति राम्रो दिन हो। आज काम गर्नमा मन लाग्ला, हरेक काममा नयाँ सोच, नयाँ उमङ्ग, नयाँ उत्साह जाग्ने शुभ दिन यहाँको देखिएको छ। सिंह राशि। सिंह राशि हुने तपाईँहरू सबैको दिन आजका लागि मिठो मिठो खाने दिन, रमाइलो गर्ने दिन, रमाइलो मनोरञ्जनपूर्ण दिन र सन्तोष मिल्ने दिन रहेको छ। कन्या राशि। कन्या राशिको दिन आजको दिन माया प्रेममा रमाउने, साथीभाइहरूसँग रमाइलो गर्ने, मनोरञ्जनपूर्ण दिन र सफल हुने दिन देखिन्छ। तुला राशि। तुला राशिको लागि आज अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू देखिएका छन्। राहु ग्रहले मन चञ्चल चञ्चल भइरहेछ र शनि ग्रहले कतै कतै कहिले कहिले रिस उठ्ने, मन चञ्चल हुने, यता जाम उता जाम, मनमा दोधार हुने, छटपटी छटपटी पार्ने, कतिखेर मोबाइल हेर्न मन लाग्ने, कतिखेर अलिकति झर्को लाग्ने खालको दिन देखिन्छ। वृश्चिक राशि। तपाईँको दिन भने अति राम्रो छ। आज तरक्की, उन्नति, प्रगति, सफलताको योग राम्रो हुँदै हुँदै जानेछ। धनुराशि। धनुराशिको दिन पनि आजको लागि समग्रमा ग्रह गोचर राम्रो देखिएको छ। आज समाजमा इज्जत बढेर आउला, महत्त्वपूर्ण कामहरू बन्ने छन् भने भाग्योदय पूर्ण दिन यहाँको देखिएको छ। मकर राशि। मकर राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि आज दैनिक ग्रह गोचर मध्यम छन्। कतै लाभ, कतै हानि, कतै सुख, कतै दुःख, कतै रमाइलो, कतै नरमाइलो, यस्तै यस्तै रूपमा समय व्यतीत हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुने तपाईँको लागि भने आजको दिन अलिकति अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू छन्। राम्रै गरे नराम्रो हुने, कसैलाई स्वास्थ्य समस्या, टाउको दुख्ने, पेट दुख्ने र कोही न केही धन खति हुने अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू देखिएका छन्। मीन राशि। मीन राशिको दिन भने आज अत्यन्त राम्रो दिन हो। आज तरक्की हुने, उन्नति हुने, देश विदेशका हरेक काम सफल हुने राम्रो दिन यहाँको देखिएको छ। हवस् त, यहाँहरू सबैको दिन शुभ होस्, मङ्गलमय होस् भन्दै म बिदा हुन्छु। ओम।
1: ब्रह्मा मुरारी त्रिपुरांतकारी भानुशशि भूमिसुतो बुधश्च गुरुश्च शुक्रश्च।

0: सोफा हब चितवन
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
0: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
1: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
0: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
0: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
1: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761000523

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला ज्ञान मसला।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550771।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034।
6: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
7: 24 hours with you.

0: Synergy FM 91.6 megahertz.
1: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
1: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30
4: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
5: अस्ट्रेलिया युके USA न्युजिल्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल
4: Certified counselors,
5: IELTS, PT and Duolingo preparation.
4: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
5: Sant Komal Building सही चोक नारायणगढ.
4: Phone 056-59-0019.
5: ACC छ त विश्वास छ.

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
5: हेरिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्ट के बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
6: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुटका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
7: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
8: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98450775535, प्रोप्राइटर रत्नलाल कोतामे।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला ज्ञान मसला।
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ सफल बनाऊ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: अहिले 8 बजेको छ।
3: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन, साथै
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
1: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ।
0: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
1: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554934335।
0: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: जसले सम्बन्ध गाँस ज्ञान मसला, ज्ञान मसला।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास।
3: सोफा हब चितवन,
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
3: खरीद एक पटक, वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
3: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
1: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
3: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
3: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
1: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 9847528156, 9513155504।
3: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
4: 91.6 MHz तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी FM चितवनको आवाज।

0: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
1: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
0: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होपलाइन 01-597-0611
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30

0: जसले सम्बन्ध गाँस ज्ञान मसला ज्ञान मसला।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया युके युएसए न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास छ।

0: sleep on ya.
1: Extreme energy drink.
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
3: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
2: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98-550-77-169
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
5: पहिला मलाई विश्वास लाग्थेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 056-595-174 मोबाइल 98-550-50-934
7: अहिले 9 बजेको छ
8: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ फ्रेश बेकरी इन टाउन साथै
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Exam pasiko.

0: देखि नयाँ दिल्लीमा सुरु हुँदै सम्मेलनका सबै समुदायमा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देख्न सक्ने र एसिसी प्रिमियर कपको फाइनलमा नेपाल युएई विरुद्ध पहिले ब्याटिङ गर्दैछ। नेपाल खबरमा अब पूरा खबर। बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गतेदेखि बाढीका कारण अवरुद्ध सडकमा अझै गाडी सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ स्याप्रोबेसी तथा नुवाकोटको टोखा छहरे सडक खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण गाडी सञ्चालन गर्न प्रभाव रहेको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 अरण्यको राजमार्ग पहिरोको कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनखोलामा पहिरो खसेपछि भदौ 26 गते बेलुकादेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच भोटेकोसी बाढीले फुर्ती खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सडक आजदेखि समय निर्धारण गरेर एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजीसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ गुड्ने गाडी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ। यस्तै दिउँसो 1 बजेदेखि बेलुका 7 बजीसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाडी बेलुका 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्र सङ्घको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र सङ्घको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु सङ्कटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्युयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपिल गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण चुनाव र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइट इभेन्ट पनि आयोजना गर्दैछ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टु रिकल सम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको हो। त्यो 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार समिति गठन गरेको रासोपाले जनाएको छ। समितिमा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बासकोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गैजल, समीम मेकरानी, करिश्मा कटोरिया र प्रमोद देवपाणी हुनुहुन्छ। राष्ट्रपतिका कतिपय सांसदहरू जथाभावी अभिव्यक्तिका कारण विवादित बनिरहेका बेला राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि समिति बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राइट टु रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पुरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो। यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटफुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली विभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका 1-2 ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बिई सिभिल, बिई इलेक्ट्रिकल, बिई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056421261, 596617,
1: मोबाइल 98550607689, 98550607679, 98511625494, 98510454,

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज विश्व प्राथमिक उपचार दिवस, बसाइ सफाईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढी, पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइ सराई गर्न बाध्य छन्। बसाइ सराईको यात्रा क्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौँ शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। भर्खरैको भोटेकोसी बाढीमा पनि रेड क्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्त्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेड क्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढेर प्रति डलर खरिद दर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोडिएको साउदी रियाल एकको खरिद दर 40.63 रुपियाँ र बिक्री दर 40.79 रुपियाँ तोकिएको छ। कतारी रियल एकको खरिद दर 41.86 रुपियाँ र बिक्री दर 42.02 रुपियाँ तोकिएको छ भने युएई दिराम एकको खरिद दर 41.55 रुपियाँ र बिक्री दर 41.71 रुपियाँ तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर 37.49 रुपियाँ र बिक्री दर 37.63 रुपियाँ तोकिएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैङ्कले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको सङ्घीय राजधानी दिल्लीमा सुरु हुँदैछ। भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चिनका राष्ट्रपति सी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसङ्ख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउने जो खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रुससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झन्डै आधा जनसङ्ख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। चार बन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध। धादिङको परेवाटार मास्टर सडक आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेन्डा। हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने। राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन। कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण। 18 ब्रिक्स शिखर सम्मेलनमा आजदेखि दिल्लीमा सुरु हुँदै सम्मेलनका सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देखिन सक्ने। र एसिसी प्रिमियर कपको फाइनलमा नेपाल युएई विरुद्ध पहिले ब्याटिङ गर्दै।

0: टाइम चेक, टाइम चेक अहिले 10 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: 6 MHz चितवनको आवाज
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन

0: नमस्कार, सिनर्जी एफएम 91.6 मेगाहर्ज, इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म पूजा लम्साल। शुरूआतमा अहिलेसम्मका प्रमुख प्रसंग। राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सहित 131 देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने, प्रधानमन्त्री शाहले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम। एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने। पुराना स्वास्थ्य बीमा सदस्यलाई अनिवार्य केवाईसी अपडेट गर्न आग्रह। र सुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै अवरुद्ध। धादिङको पूर्वाधार मास्टर सड़क एकतर्फी। आज विश्व प्राथमिक उपचार दिवस नेपालमा पनि मनाइँदै। चितवनमा सयपत्री फूल खेतीको क्षेत्रफल विस्तार, किसानको आकर्षण बढ्दो। पोखरा बस पार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु। साउदीको प्रमुख तेल पाइपलाइनमा इरानकी ड्रोन आक्रमण। विश्व बजारमा तेलको मूल्य बढ्ने चिन्ता। र आइसिसी प्रिमियर कपको उपाधि भिडन्त जारी। यही विरुद्ध नेपाल टस जितेर ब्याटिङमा। नेपाल भलिबल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम Viera Air Condition।
2: Your trusted comfort partner for every season. Viera Air Condition.
0: अब हालचाल विस्तारमा। संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाह सहित 131 देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने भएका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत बहादुर राईले उक्त जानकारी दिनुभएको हो। संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार 81 राष्ट्रका राष्ट्र प्रमुख र 50 देशका सरकार प्रमुख 81 महासभामा सहभागी हुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहको नेतृत्वको नेपाली उच्च स्तरीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने कार्यक्रम तय भएको उहाँले जनाउनु भएको हो। महासभाको उच्चस्तरीय बहस 22-28 सेप्टेम्बर 2026 अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुनेछ। महासभाको उच्चस्तरीय बहसमा प्रधानमन्त्री शाहले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा सुरु भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध पुराना बिमितलाई अनिवार्य रूपमा केवाईसी अपडेट गर्न आग्रह गरेको छ। बोर्डले बिमित र उनका परिवारको विवरण अध्यावधि राख्न एक पोर्टल सञ्चालनमा ल्याएको छ। केवाईसी अपडेट गर्दा नाम, जन्ममिति, ठेगाना, मोबाइल नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता वा जन्म दर्ता विवरण तथा परिवारका सदस्यको विवरण सच्याउन र अध्यावधि गर्न सकिनेछ। केवाईसी अपडेट गर्न eportal.hiv.gov.np गएर प्रक्रिया पूरा गर्न सकिने पनि जनाइएको छ। बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गतेदेखि बाढीका कारण अवरुद्ध सडकमा अझ यातायात सञ्चालन हुन नसकेको हो। रसुवाको मैलुङ, स्याफ्रोबेसी तथा नुवाकोटको टोखा छहरी सडक खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोकको भोटेकुसी गाउँपालिका दुईमा रनिकु राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका एक गगने खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी काभ्रेमा बिपी राजमार्ग अन्तर्गत खुर्कुट नेपालथोक कटुन्जे बेसी सडक खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। यसैबीच भोटेकोसी बारीले फुर्के खोलाको पुल बगाएपछि धादिक बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परिवाटार मास्टर सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाडी सञ्चालनको व्यवस्था भएको छ। सडक साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा गाडी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनका व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गोल्छी मास्टारबाट परिवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछ। धादिङ बेसीतर्फ गुड्ने गाडीले दिउँसो 12 बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ। यसै गरी दिउँसो 1 बजेदेखि बेलुका 7 बजेसम्म धादिङ बेसीबाट परिवाटार हुँदै मास्टार गल्छीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछ। गल्छीतर्फ गुड्ने गाडी बेलुका 7 बजेभित्र परिवाटार पार गरिसक्नुपर्नेछ। आज विश्व प्राथमिक उपचार दिवस। बसाइसो राईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर यो दिवस मनाइँदैछ। विपद, बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न बाध्य छन्। बसाइसरेका यात्राका क्रममा धेरैले थकान, कुपोषण, आघात जन्ने चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न, उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। भर्खरैको भोटेकोसी बारीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरे। प्राथमिक उपचारको ज्ञान र अभाव अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। चितवनमा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ। गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री फूल खेती गरिएकामा यस वर्ष 44 हेक्टरमा खेती गरिएको हो। चाडपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको क्षेत्रफल बढ्दै गएको कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानले बताउनुभयो। उहाँका अनुसार यस वर्ष सयपत्री फूल खेतीका लागि टिनिस 1, थाई टिनिस, टिनिस 2, सुमती र कर्मा 155 जातका बिरुवा रोपिएका छन्। गत वर्ष जिल्लामा लगाइएको सयपत्री खेतीबाट 131.4 मेट्रिक टन फूल उत्पादन भएको थियो। जिल्लाका सातै पालिकामा व्यावसायिक रूपमा चाडपर्व लक्षित फूल खेती गरिँदै आएको छ। यहाँका पालिका मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सयपत्री खेती गरिँदै आइएको छ। थोरै जग्गामा राम्रो उत्पादन दिने भएकाले यहाँका कृषकहरू चाडपर्व लक्षित सयपत्री फूल खेतीमा आकर्षित हुन थालेका हुन्। पछिल्लो समय सरकारले नेपालमा उत्पादित वस्तुको आयातमा कडाई गरेसँगै यस खेतीमा आकर्षण बढेको जनाइएको छ। यहाँ हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ। यसलाई रोक्न सक्ने आकलनसहित यसतर्फ किसानको आकर्षण बढेको बताइएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया पूरा पुनः अघि बढाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार बस पार्क क्षेत्रमा कुल 567 परिवारको बसोबास रहेको छ, जसमा 144 परिवार भूमिहीन दलित, 181 परिवार भूमिहीन सुकुम्बासी र 242 परिवार अव्यवस्थित बसोबासीका छन्। नगर कार्यपालिका बैठकले यी परिवारको विवरण प्रमाणीकरण गरिसकेको छ। महानगर प्रमुख धनराज आचार्यले बसपार क्षेत्रमा रहेका वास्तविक सुकुम्बासी भूमिहीन परिवारलाई वैकल्पिक व्यवस्था गरेर मात्रै साबिकको व्यवस्था साबिकको स्थानबाट हटाइने बताउनु भएको छ। उहाँका अनुसार जग्गा व्यवस्थापनका लागि केही स्थान पहिचान भएको छ र जिल्ला भूमि आयोग मार्फत बाँकी प्रक्रिया आउँदो आइतबारदेखि अघि बढाइनेछ। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि 2032 सालमै जग्गा अधिग्रहण गरिएको थियो, तर योजना बनेको पाँच दशक बितिसक्दा पनि भूमिहीन सुकुम्बासी बस्ती र अतिक्रमणका कारण बस पार्क बन्न सकेको छैन, जसका कारण पृथ्वी चोकको सडकमै गाडी पार्क गरेर यात्रु ओसार पसार गर्नुपर्ने बाध्यता छ। चितवनको कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट स्मार्ट कार्ड चालक अनुमति पत्र लाइसेन्स वितरण सेवा सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय भरतपुर संघको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने व्यवस्था मिलाएको नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो। यातायात व्यवस्था विभागबाट छपाई भई आएका सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड नगरपालिका मार्फत नै वितरण गर्न थालिएको हो। उहाँले अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो। नगरवासीलाई सरकारी सेवा

रुस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली आइसक्नु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि दिल्ली पुग्नुहुनेछ। विश्वको ठूलो जनसङ्ख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउँछ पनि सदस्य राष्ट्रका फरक राजनैतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ। आयोजक भारतले चीन र रुससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलनमा राख्नुपर्ने व्यवस्था छ। सम्मेलनमा छलफल हुने सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने जनाइएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्र समेत छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसर समेत हो। सन् 2020 सीमा तनावपछि चिसिएको सम्बन्धमा पछिल्लो समय सुधार देखिएको छ। 7 वर्षपछि राष्ट्रपति सीको नयाँ दिल्ली भ्रमणले त्यसलाई थप बल दिने अपेक्षा गरिएको छ। साउदी अरबको अत्यन्त महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइनमा इराकबाट प्रहार गरिएको ड्रोनले आक्रमण गरेपछि मध्यपूर्वको ऊर्जा आपूर्ति फेरि जोखिममा परेको छ। आक्रमणपछि साउदी अरबले सुरक्षा सावधानी अपनाउँदै अब उक्त रणनीतिक पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। घटनाले विश्व बजारमा कच्चा तेलको आपूर्ति प्रभावित हुन सक्ने र त्यसको प्रत्यक्ष असर तेलको मूल्यमा पर्न सक्ने चिन्ता बढाएको छ। साउदी विदेश मन्त्रालयका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको इस्ट वेस्ट पाइपलाइनलाई इराकबाट आएका कैयौं ड्रोनले निशाना बनाएका थिए। आक्रमणका क्रममा केही मानिस घाइते भएका छन् भने पाइपलाइन तथा त्यससँग सम्बन्धित संरचनामा क्षति पुगेको साउदी पक्षले जनाएको छ। क्षतिको मर्मत तथा सुरक्षा परीक्षण भइरहेको पनि बताइएको छ। साउदी ऊर्जा मन्त्रालयले आक्रमणपछि पाइपलाइन सञ्चालन अस्थायी रूपमा रोकिएको जनाएको छ। मन्त्रालयका अनुसार आपतकालीन तथा प्राविधिक टोली घटनास्थलमा परिचालन गरी पाइपलाइनको सुरक्षा अवस्था मूल्याङ्कन गरिएको छ। अब खेल प्रसंग, मलेसियामा जारी एसएससी प्रिमियर कप 2026 उपाधिका लागि अहिले फाइनल खेल भइरहेको छ। उपाधिका लागि नेपाल र युएई भिडिरहेका छन्। खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ। सेमी फाइनलमा ओमानमाथि 87 रनको सनसनीपूर्ण जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो। कमजोर ब्याटिङ गरेको नेपालले सनसनीपूर्ण बलिङ गरेसँगै शानदार जित हासिल गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 45 ओभर 4 बल मात्र क्रिजमा टिकेर 147 रन बनाउन सक्यो। 36 रन जोड्दा सुरुवाती 4 विकेट गुमाइसकेको नेपाललाई उपकप्तान दिपेन्द्र सिंह एरुई र बसर अहमदले 5 विकेटका लागि गरेको 93 रनको साझेदारीले सो योगफलसम्म पुर्याएका हुन्। यसैबीच यसअघि नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा पुगेको थियो। नेपालले समूह चरणमा हङकङसँग 15 रनले हार बेहोर्दा बहराइन, मलेसिया र साउदी अरेबियालाई भने सहजै हराएको थियो। अर्को सेमी फाइनलमा युएईले हङकङलाई पराजित गरेको थियो। युएईले 7 विकेटको जित हासिल गरेको हो। हङकङले 30 ओभर 1 बलमा अल आउट हुँदै 70 रन बनाएकामा युएईले 11 ओभर 1 बलमै 3 विकेटको क्षतिमा जित हासिल गरेको हो। हेरो नेपाल भलिबल लिग एनबिएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजी त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवल हलमा हुनेछ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण बिहिबार लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल पुग्नलाई प्लेअफ खेल्नुपर्ने थियो। जाँदा जाँदै अहिलेसम्मका प्रमुख प्रसंग पुनः एकपटक। संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीसहित 131 देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने प्रधानमन्त्री शाहले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम। एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने। पुराना स्वास्थ्य बिमा सदस्यलाई अनिवार्य केवाईसी

0: अपडेट गर्न आग्रह र सुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै अवरुद्ध दादिङको परिवार मास्टर सड़क एकतर्फी आज विश्व प्राथमिक उपचार दिवस नेपालमा पनि मनाइदे। चितवनमा सयपत्री फूल खेतीको क्षेत्रफल विस्तार, किसानको आकर्षण बढ्दो, पोखरा बसुवार क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु, साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा तेलको मूल्य बढ्ने चिन्ता। एडवाइसिसी प्रिमियर कपको उपाधि भिडान्त जारी, युए विरुद्ध नेपाल टस जितेर ब्याटिङमा, नेपाल भलिबल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै। अवस्थ सिनर्जी एफएम 91.6 मेगाहर्ज, इन्टरनेट अनलाइनको synergyfm.com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको हालचालबाट बिदा हुन्छौँ। नमस्कार।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन। हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
2: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
3: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
2: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन,
3: यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन, भिएरा एयर कन्डिसन।

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951474, मोबाइल 98550505934।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847-28156 9853-15504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
4: अस्ट्रेलिया युके युएसए न्युजिल्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल
3: Certified counselors,
4: IELTS, PT and Duolingo preparation.
3: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
4: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ.
3: Phone 056-590019.
4: ACC छ त विश्वास. पाइल्स फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग युरिक एसिड साइटिका प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर शिविरका विशेषताहरू
3: टिकटको पैसा लाग्ने छैन
4: औषधिमा 15% छुट
3: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ
4: रगत दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट
3: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ
4: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट शिविर हुने मिति यही भदौ 30 र 31 गते समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म
3: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवन सम्पर्क नम्बर 9849181130 9181883141

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556595174, मोबाइल 9855505934।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-06-11
1: मोनिका जी ए मोनिका जी सुन्नुस् त
2: हजुर सर
1: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो कुनै कम्प्लेन नहोस्
2: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर तपाईँ ढुक्क हुनुहोस्
3: सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक भाव देखिने डेलिसियस खाना लग्जरियस बेडरुम स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल किड्स स्विमिङ पुल नारायणी बीच क्याम्प सिटर बाथरुम भिआइपी मिटिङ रुम फेमिली ग्यादरिङ रुम टेरेस रेस्टुरेन्ट मिटिङ हल कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस् अशोका रिसोर्ट भरतपुर 29 दासडुङ्गा चितवन सम्पर्क नम्बर 97 4 88 819 98 132 52 214
4: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसै पार्क भिलेज
5: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसै पार्कमा
6: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
5: वातानुकूलित हल र डिलक्स रुम
6: हात्ती ढुङ्गा तथा जीप सफारी
5: स्विमिङ पुल
6: थारू सांस्कृतिक नृत्य
5: अर्गानिक खाना र नास्ता
6: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
5: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
4: सम्पर्क सिसे पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 056-562-456 मोबाइल 98-024-9931
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: Toilet Pony, yeah. Extreme energy drink.
1: Sinergy FM 91.6 MHz.

0: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बीम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
1: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
0: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
1: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554934353
0: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
3: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556595174 मोबाइल 9855505934
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761000523

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
3: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
4: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
4: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ।
3: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
4: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943353।
3: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर, फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त
3: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951474, मोबाइल 98550505934।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-06-11
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
4: अस्ट्रेलिया युके युएसए न्युजिल्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल
3: Certified counselors,
4: IELTS, PT and Duolingo preparation.
3: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
4: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ.
3: Phone 056-590019.
4: ACC छ त विश्वास छ. पाइल्स फिस्टुला एवं फिसर लगायतका मलबार सम्बन्धी बिरामीहरू तथा बाथरोग युरिक एसिड साइटिका प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविरका विशेषताहरू
3: टिकटको पैसा लाग्ने छैन
4: औषधिमा 15% छुट
3: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ
4: रगत दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट
3: पायल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ
4: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट शिविर हुने मिति यही भदौ 30 र 31 गते समय बिहान 10 बजे बेलुका 5 बजेसम्म
3: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवन सम्पर्क नम्बर 9849181130 9811883141
5: सिनर्जी एफएम 91.6 मेगाहर्ज

0: हाडजोर्नी तथा नसा सम्बन्धी समस्याको उपचारमा धाउन लाग्नु भएको कति भयो?
1: अनि प्यारालाइसिस, ग्यास्ट्राइटिस, पाइल्स, माइग्रेन, डिप्रेसन, दम, सुगर, प्रेसर, थाइराइड, मृगौलाको पत्थरी र कुलत सम्बन्धी समस्या देख्ने र भोगिरहनु भएको पनि त होला।
2: यी समस्या भोगिरहनु भएको तर नेट फ्रेस हस्पिटल बारे थाहा नपाएको हुनुहुन्छ कि?
1: स्वास्थ्य सम्बन्धी धेरै समस्याको समाधान गर्ने नेट फ्रेस हस्पिटल अब सबैले चिन्नु पर्छ।
0: वर्षौंदेखि एउटै समस्याले पीडित बन्नुभएका आफ्ना परिवार र आफन्तको ज्येष्ठ सदस्यको समस्या समाधान मात्रै होइन, सधैँ स्वस्थ जीवन जिइरहन बेलैमा पुगौं नेट फ्रेस हस्पिटल।
2: सम्पर्क नेट फ्रेस हस्पिटल प्राली, भरतपुर 4, सृष्टि चोकदेखि 200 मिटर अगाडि। फोन 0656030019, मोबाइल 9872701098।
0: स्वस्थ शरीरका लागि सही समयमा सही निर्णयको आवश्यकता पर्दछ। सही निर्णय तब हुनेछ जब एक पटक पुग्नुहुनेछ तपाईँ नेट फ्रेस हस्पिटल।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-06-11
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847-28156 9853-15504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन

0: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
1: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
0: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
1: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
0: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
2: मोनिकाजी ए मोनिकाजी सुन्नुहोस् त
3: हजुर सर
2: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो कुनै कम्प्लेन नहोस्
3: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर तपाईँ ढुक्क हुनुहोस्
4: हाम्रा विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना लग्जरियस बेडरुम स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल किड्स स्विमिङ पुल नारायणी बीच क्याम्प सिटर बाथरुम भिआइपी मिटिङ रुम फेमिली ग्यादरिङ रुम टेरेस रेस्टुरेन्ट मिटिङ हल कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस् अशोका रिसोर्ट भरतपुर 29 दासडुङ्गा चितवन सम्पर्क नम्बर 97 88 119 98 132 52 214
5: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो खुब रमाइलो भयो यार फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो भना जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्ट के बढी प्रशंसा गर्ने कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट
6: ल तँलाई के थाहा त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ थियो नि पहिलाको काठमाडौँ टेलर्स अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त त्यहाँ उच्च स्तरीय आकर्षक सुटका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ मेरो बिहेमा पनि त्यही सिलाएको अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि
5: हो र त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन
7: हजुर हामी कहाँ सुटका कपडा सर्टका कपडा जाडोको लागि उलन सर्टको कपडा कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुको साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ
8: सम्पर्क काठमाडौँ टेलर्स नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर शहीद चोक मिलन रोड नारायणगढ मोबाइल नम्बर 98 450 77 535 प्रोप्राइटर रत्नलाल कोतामे
9: अहिले 12 बजेको छ
0: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन साथै
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

नमस्कार, म महेश गेवाली। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सडक विच्छेद भएको रोसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो आसिफ शेखको शतक। नेपाल खबरमा अब पूरा खबर। बाढी पहिरोले सडक सञ्जाल विच्छेद भएपछि रसुवाको आमा छोदिङ्गो गाउँपालिकाका बस्तीहरूमा अहिले ड्रोन मार्फत राहत ढुवानी गरिँदैछ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीले सडक र पुल बगाएपछि यो गाउँपालिका पूर्ण रूपमा सडक सम्पर्कविहीन बनेको छ। बिजुली र बाटोघाटो नहुँदा स्थानीयवासी अघोषित नाकाबन्दीको अवस्थामा थिए। खाद्यान्नको चरम अभाव भएपछि 2,700 रुपियाँ पर्ने चामलको बोरालाई 11,000 रुपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम सङ्कट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80-100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिन्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौँ दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुसी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिममा बढेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गति आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ। डिपिनेट नेपालले सरकार तथा सरकारवाला सक्षम विभिन्न सिफारिसहरू प्रस्तुत गर्दै भोटेकोशी बाढीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिस छ। यो बाढीबाट प्राप्त सिकाइलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौँ वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ।
काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमान्ड पोस्ट बनाएर सुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने सातवटा पसललाई कार्यवाही गरेको छ र दुईजनालाई जनै 3 लाख रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 2300 रुपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28 देखि 29 सयसम्म मूल्य लिने दुई पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासङ्घले पनि कालोबजारी गर्नेलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्ण भिरमा राजमार्ग अवरुद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठुला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौँ दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 4 जना घाइते। धारापानीमा सडक थलान गर्न बेसी सहर सामी सडक भरि बेलुका 5 बजेसम्मका लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला। Thank you.

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
5: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
5: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ।
4: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
5: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943334955।
4: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।

पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डिपी नेटको आह्वान। खाना पकाउने ग्यासमा कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, अरू चारजना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका पाँच सिम्फमा जीप अनियन्त्रित भई सडकबाट झन्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्यका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिम्कका 24 वर्षीय भूपाल कुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसी सहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सडक ढलान गर्न भरे बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सडक बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्गी जलविद्युत आयोजनाले झन्डै 50 मिटर सडक ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 ठुला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झन्डै आधा जनसङ्ख्या र अमेरिकाभन्दा 3 ठुलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायतका विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा 2 शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएका युवराज

अहिले जवाफी ब्याटिङ गरिरहेको युएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सडक विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कारवाही गरी

الخبر لیے رفیل جالو ریڈیو نیٹ ورک.

0: tabi öyle sünde olunca Sinerji FM 91.6 Çitvan Ku Avaz.
1: Sofa Hub Chitwan
2: Gurastariya Furniture Supat Mulema Paine Chitwan Ko Biswasi Lothao Sofa Hub Chitwan
1: Kharid Ek Patak Warranty 10 Barsha Ani Dhukka Hunuhos Barshau Barsha
2: Hami Sofa Haru Es Karan Dina Sakchau Supat Mulema
1: Afnai Karkhana Ra Showroom Ekai Thauma
2: Uchcha Gurastar Ko Kaat Form Ra Kapda Madhyastakarta Bina Nai Sidha Samparka Dwara Karkhana Ma
1: Ghar Karyalaya Ya Afno Kunai Pani Byavsay Ka Lagi Awashyak अब सोफा हबमा
2: अर्डर अनुसार तपाईले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9513155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
3: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
4: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
4: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ
3: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
4: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
3: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
4: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
6: अस्ट्रेलिया युके युएसए न्युजिल्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल
4: Certified counselors,
6: IELTS, PT and Duolingo preparation.
4: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
6: Sant Komal Building सही चोक नारायण गढ.
4: Phone 056 59 0019.
6: ACC छ त विश्वास छ.

0: Mania. Extreme energy drink.
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरो।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
6: 91.6 MHz तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी FM चितवनको आवाज।

0: कम्प्लिट रेडियो स्टेशन 91.6
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया युके युएसए न्यूजील्याण्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
2: सन्त कोमल बिल्डिंग सही चोक नारायण गढ.
1: फोन 0565900019.
2: ACC छ त विश्वास.
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ. इला कम्फर्ट हरकपुर.
4: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
3: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर
4: अर्ग्यानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
4: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98-550-77-169
5: सोफा हब चितवन
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
5: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
5: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
1: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
5: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
5: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
1: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 98-457-28-156 98-513-15-504
5: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन

0: Synergy FM 91.6 MHz.
1: Cancer को संपूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: मोनिकाजी, ए मोनिकाजी, सुन्नुहोस् त।
3: हजुर सर।
2: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ। राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
3: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
4: विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरूम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरूम, भिआइपी मिटिङ रूम, फेमिली ग्यादरिङ रूम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29 दासडुङ्गा, चितवन। सम्पर्क नम्बर 97 453 88 819 98 132 52 214।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग, चितवन। फोन 0656951474, मोबाइल 98550509 34।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, फर्टिलिटी होप लाइन 01-597-06-11।
1: सोफा हब चितवन,
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
1: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
2: हामी सोफाहरू यस कारण दिन सक्छौं सुपथ मूल्यमा,
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
2: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
1: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
1: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
2: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98-457-28-156, 98-513-15-504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन,
3: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
4: लोकमान प्लाजा, लोकमान प्लाजा।
3: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
4: लोकमान प्लाजा,
3: लोकमान प्लाजा। लोकमान प्लाजा मिलन रोड नारायणगढ, फोन नम्बर 056-5520-12।
5: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
6: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर
1: इन्स्टिच्युट।
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
1: खरिद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
2: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
1: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
1: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
2: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98-457-28-156, 98-513-15-504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
7: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
10: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
9: हो र, कहाँबाट नि?
10: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
9: के सिकाउँछ त त्यहाँ?
10: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
9: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
10: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
9: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
10: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
9: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98-550-33-338, 97-055-33-338 र 97-055-33-39। सिप सिकौँ, सफल बनाऊ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156 9513155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785955 98550771।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लाग्थ्यो, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0565951174, मोबाइल 9855505934।
7: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943353
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट

0: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98 550 33 338, 97 055 33 338 र 97 055 33 39। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
3: 91.6 मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।

0: Media. Extreme energy drink.
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934।
4: सोफा हब चितवन,
5: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
4: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौ वर्ष।
5: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
4: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
5: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
4: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
5: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
4: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
5: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98-457-28-156, 98-513-15-504।
4: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन,
6: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
7: लोकमान प्लाजा, लोकमान
6: प्लाजा। बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
7: लोकमान प्लाजा,
6: लोकमान प्लाजा, लोकमान प्लाजा, मिलन रोड, नारायणगढ। फोन नम्बर 0556-520-212।
8: हेरिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
9: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
8: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
10: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
11: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98-450-77-535, प्रोप्राइटर रत्नलाल गोतामे।
12: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
13: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
12: सर्टिफाइड काउन्सिलर्स,
13: IELTS, PT एन्ड ड्युलिङ्गो प्रिपरेशन,
12: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
13: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
12: फोन 0565900019।
13: ACC छ त विश्वास।
14: सिनर्ज FM 91.6 MHz।

0: एकै नब्बे दस मतलब छ मेगा हर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रूम,
3: हात्ती ढुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू सांस्कृतिक नृत्य,
2: अर्गानिक खाना र नास्ता,
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
1: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर नौ चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि डेढ किलोमिटर दक्षिण तर्फ। फोन 0556564656, मोबाइल 9894243121।
4: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौँ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: सोफा हब चितवन,
3: गुणस्तरीय फर्निचर, सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ, सोफा हब चितवन।
2: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
3: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
2: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
3: उच्च गुणस्तरको काठ, फोम र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
2: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
3: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
2: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
3: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 9847528156, 9853151504।
2: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा। सोफा हब चितवन, सोफा हब चितवन।
4: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौँ, सफल बनाऊ।

0: नमस्कार, सिनर्जी एफएम 91.6 मेगाहर्ज इन्टरनेट अनलाइनको synergyfm.com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म पूजा लम्साल। सुरुवातमा अहिलेसम्मका प्रमुख प्रसङ्ग। नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने परराष्ट्र मन्त्री खनालको प्रतिबद्धता। प्रलयलाई देखाएर नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्न दिन नहुनेमा पूर्व मन्त्री कुलमानको जोर। विद्युत खुला पहुँच कार्यान्वयनका लागि थप 2 निर्देशिका प्रस्ताव। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अर्ब मौजदात। बाढीले भाँसिएपछि अवरुद्ध कृष्णवीरको सडक 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी। धादिङको परेवाटार मास्टर सडकमा एकतर्फी यातायात सञ्चालन। अब पुराना स्वास्थ्य बिमा सदस्यले अनिवार्य KYC अपडेट गर्नुपर्ने। चितवनको कालिका नगरपालिकाबाट स्मार्ट कार्ड लाइसेन्स वितरण सुरु। भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य। आजदेखि भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन सुरु। 10 वर्षपछि पहिलो पटक सी मोदी र पुटिन एक साथ देखिँदै। कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो। र एसएससी प्रिमियर कपको फाइनलमा नेपालद्वारा युवेलाई 314 रनको लक्ष्य। एनबिएलको उपाधिका लागि आज अन्नपूर्ण र कर्णाली भिड्दै।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: Your trusted comfort partner for every season. Viera Air Condition.
0: अब हालचाल विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। फाउन्डेसन फर पीस डेभलपमेन्ट एन्ड सोसलिजमले आज काठमाडौँमा आयोजना गरेको काष्ठमण्डप डायलगमा मन्त्री खनालले नेपाल एक चिन्ह सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले विपदको समयमा चीन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नु भएको छ। उहाँले हिमताल विस्फोट र अन्य प्राकृतिक प्रकोपबाट बच्न रियल टाइम सेटेलाइट डेटा आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले नेपाली चिया, कफी र जड़ीबुटीलाई चिनिया बजारमा सहज पहुँच दिन नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकारी आवश्यक रहेको धारणा राख्नु भएको छ। उहाँले भिरकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान विद्यार्थी अनुसन्धान र व्यापारी मार्फत जनस्तरको सम्बन्धलाई थप्परघाट बनाउनु पर्ने उल्लेख गर्नुभएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्न नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताउनु भएको हो। उहाँले 1000 वा 5000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्याधिक कडा बनाउँदै गए आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। यद्यपि जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई व्यवस्था गर्न नहुनेमा उहाँले जोड दिनुभयो। ठूलो बाढी वा फ्ल्याक्स फ्लड जस्ता सम्भावित प्राकृतिक विपदबाट आयोजना सुरक्षित रहने गरी आवश्यक सुरक्षा मापदण्ड र पर्याप्त सेफ्टी मार्जिन राखेर आयोजना निर्माण गर्नुपर्ने बताउनुभयो। यसैबीच असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्ने भन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्याङ्कन गर्दै सुरक्षित र व्यावहारिक ढङ्गले जलविद्युत आयोजना विकास गर्नुपर्ने घिसिङको भनाइ छ। विद्युत नियमन आयोगले विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले मिटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका 2083 र डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषय सम्बन्धी निर्देशिका 2083 मस्यौदा सरकारवाला तथा सर्वसाधारणको राय सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो। आयोगका अनुसार गत पुसमा जारी गरिएको खुला पहुँच सम्बन्धी निर्देशिकालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन आवश्यक सम्बन्ध निर्देशिका मध्ये यी दुईको मस्यौदा सार्वजनिक गरिएको हो। आयोगका सदस्य लोकराज पाठकको समझौतामा नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका प्रतिनिधि सहितको उपसमितिले विषयका विज्ञको सहभागितामा मस्यौदा तयार गरेको हो। मिटर जडान तथा सञ्चालन समिति निर्देशिकाले खुला पहुँचको निष्पक्ष पारदर्शी र प्रभावकारी कार्यान्वयनका लागि विशेष मिटर जडान तथा सञ्चालन हुने स्थान, मिटरको प्रकार र स्वामित्व सम्बन्धी व्यवस्था प्रस्ताव गरेको छ। त्यस्तै ऊर्जा मापनको शुद्धताका लागि मापदण्ड समेत तोकिएको छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 रुपियाँ मौज्दा छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा बैंक खातामा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 वटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्रिशुली बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध भएको कृष्णवीर सड़क खण्ड 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ। अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार कामका आवश्यकता अनुसार दैनिक उपकरणको संख्या गडबड हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 वटा बुलडोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेको जनाइएको छ। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिने बताइएको छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि 16 जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढी पहिरोबाट 7,000 भन्दा बढी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई कक्षा 12 सम्मको शिक्षा सुनिश्चित गरिने बताउनु भएको छ। आवश्यकता अनुसार त्यस्ता बालबालिकाका लागि तत्काल आवासीय विद्यालयको व्यवस्था गरिने उहाँको भनाइ छ। रसुवामा भदौ 10 गते विनाशकारी बाढी आएपछि प्रदेश सरकारले स्थानीय तथा संघीय सरकारसँग समन्वय गरी उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टर सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ। सडक साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टर मास्टरबाट परिवाटार हुँदै धादिङ बेसीतर्फ आउने सवारी साधन सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्नेछ। त्यसै गरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परिवाटार हुँदै मास्टर गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परिवाटार पार गरिसक्नुपर्नेछ। तोकिएको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फोसरेटार र केउरेनी हुँदै गल्छीतर्फ आवतजावत गर्न सकिने जनाइएको छ। चितवनको कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट स्मार्ट कार्ड चालक अनुमति पत्र वितरण सेवा सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय भरतपुर संघको सहकारीमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने व्यवस्था मिलाएको नगर प्रमुख विनोद रेग्मीले बताउनु भएको छ। यातायात व्यवस्था विभागबाट छपाई भई आएका सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड नगरपालिका मार्फत नै वितरण गर्न थालिएको हो। उहाँले अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म आउनुपर्ने बाध्य अन्त्य भएको बताउनुभयो। यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख अमृत अधिकारीले कालिका नगरपालिकासँग भएको सम्झौता अनुसार हाल स्मार्ट कार्ड चालक अनुमति पत्र वितरण सेवा मात्र सुरु गरिएको बताउनु भएको छ। जिल्लामा स्थानीय तहसँगको सहकार्यमा यस प्रकारको सेवा सुरु गर्ने कालिका नगरपालिका पहिलो रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यातायात व्यवस्था विभागबाट छपाई भएर आएका स्मार्ट कार्ड चालक अनुमति पत्र नगरपालिका मार्फत सम्बन्धित सेवाग्राहीलाई वितरण गरिनेछ। स्वास्थ्य बिमा बोली स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध पुराना बिमितलाई अनिवार्य रूपमा केवाईसी अपडेट गर्न आग्रह गरेको छ। बोर्डले बिमित र उनका परिवारको विवरण अध्यावधिक राख्न एक पोर्टल सञ्चालनमा ल्याएको छ। केवाईसी अपडेट गर्दा नाम, जन्ममिति, ठेगाना, मोबाइल नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता वा जन्मदर्ता विवरण तथा परिवारका सदस्यको विवरण सच्याउन र अध्यावधिक गर्न सकिने जनाइएको छ। केवाईसी अपडेट गर्न यी पोर्टल .hyv.gov.np मा गएर प्रक्रिया पूरा गर्न सकिनेछ। नवलपरासी बर्दखार सुस्ता पूर्वको गैराकोट नगरपालिकाबाट हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान दुईवटा बस एक आपसमा ठोक्किँदा 18 जना घाइते भएका छन्। नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको LU2X6457 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको LU2X6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो। बिहान करिब 6:50 बजे भएको दुर्घटनामा दुवै बसमा सवार 18 जना घाइते भएका हुन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज पठाइएको थियो। पुरानो मेडिकल कलेजमा कालीकोटका धनमान हमाल, गैराकोटका लीला थापा, प्रेम बहादुर राणाभाट, मीरा आचार्य, बाराका मोहन भैया शाह, चितवनकी निशा तिवारी, उनका 8 वर्षीय छोरा एट्रेन भट्ट, दाङका निमलाल खड्का, अमृता खड्का तथा रूपन्देहीका मनोज गुरुङ र हुमा गुरुङको उपचार

अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि 18 ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ। ब्रिक्स शिखर सम्मेलनमा 10 वर्षपछि पहिलो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकैसाथ देखिँदै हुनुहुन्छ। ब्रिक्स सम्मेलनमा उपस्थितिका लागि अहिले चीनका राष्ट्रपति सी भारत आइपुग्नु भएको छ भने पुटिन यसअघि नै नयाँ दिल्ली आइसक्नु भएको थियो। यसअघि यी तीन नेता 2016 भारतको गोवामा आयोजित ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुभएको थियो। करिब 7 वर्षपछि हुन लागेको सीको भारत भ्रमणलाई दुई देश बीचको सम्बन्ध सुधारका दृष्टिले महत्वपूर्ण मानिएको छ। वार्तामा सीमा विवाद, द्विपक्षीय सम्बन्ध सुधार र अन्य महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सार्वजनिक सरकारी स्वास्थ्य अवस्था सम्बन्धी पछिल्लो विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको हो। संक्रमणका कारण 3,398 जनाको मृत्यु भएको छ भने 1,671 जना उपचारपछि निको भएका छन्। हालको तथ्याङ्क अनुसार संक्रमित मध्ये मृत्यु हुने दर 48.4% रहेको छ। प्रकोप कङ्गोका 7 प्रान्तका 62 स्वास्थ्य क्षेत्रमा फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार सुद उपाङ्गी प्रान्तमा पनि 1 जनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको छ। गत मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप कङ्गोको इतिहासमै सबैभन्दा ठूलो र घातक बनेको छ। विश्वव्यापी रूपमा भने 2014 2016 पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप बनेको छ। अब खेल प्रसङ्ग। नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। एसएससी प्रिमियर कप अन्तर्गत आज भएको फाइनल खेलमा नेपालले युएईलाई 314 रनको फराकिलो लक्ष्य दिएको हो। मलेसियाको कुआलालम्पुर स्थित बायोमास ओभलमा आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकमा नेपालले पूरा ओभर खेलेर 9 विकेटको क्षतिमा 313 रन बनाएको हो। शतक पूरा गर्ने क्रममा आसिफले 106 बलमा 8 चौका र 4 छक्का प्रहार गरी 102 रन बनाएका थिए। गुलशनले 38 बलमा 3 चौका र 4 छक्का प्रहार गरी 52 रन बनाएका थिए। यसैबीच आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। र नेपाल भलिबल लिग एनबिएलको पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स किङ्स र कर्णाली सुब्राज बीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाली भलिबलको इतिहासमा पहिलोपटक आयोजना गरिएको पुरुष भलिबलको फ्रेन्चाइज लिगको ट्रफी उचाल्ने लक्ष्यसहित दुई टोली आज कोर्ट उत्रदैछन्। फाइनल खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबडहलमा अपराह 4 बजे सुरु हुनेछ। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरेको हो भने कर्णालीले प्लेअफमा काठमाडौँ रेड्सलाई हरा र फाइनल पुगेको हो। लिग चरणमा अन्नपूर्ण र कर्णालीबीच पहिलो खेलमै भेट हुँदा कर्णालीले 3-1 खेल जितेको थियो। त्यसपछि भने अन्नपूर्णले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यसैबीच एनबिएलको विजेताले ट्रफी र 20 लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। जाँदा जाँदै अहिलेसम्मका प्रमुख प्रसङ्ग पुनःपटक। नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने परराष्ट्र मन्त्री खनालको प्रतिबद्धता। प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न दिन नहुनेमा पूर्व मन्त्री कुलमानको जोड। विद्युत खुला पहुँच कार्यान्वयनका लागि थप 2 निर्देशिका प्रस्ताव। प्रधानमन्त्री राहत कोषमा सहयोग रकम बढ्दै हालसम्म 13.5 अर्ब मौजदात। बाढीले भासिएपछि अवरुद्ध कृष्णभीरको सडक 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी। धादिङको परिवाटार मास्टर सडकमा एकतर्फे यातायात सञ्चालन। अब पुराना स्वास्थ्य बिमा सदस्यले अनिवार्य केवाईसी अपडेट गर्नुपर्ने। चितवनको कालिका नगरपालिकाबाट स्मार्ट कार्ड लाइसेन्स वितरण सुरु। भरतपुरसम्म आउनुपर्ने बाध्यताको अन्त्य। आजदेखि भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन सुरु। 10 वर्षपछि पहिलो पटक सी मोदी र पुटिन एकसाथ देखिँदै कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो। र एसएससी प्रिमियर कपको फाइनलमा नेपालद्वारा युएईलाई 314 रनको लक्ष्य प्रस्तुत। एनबिएलको उपाधिका लागि आज अन्नपूर्ण र कर्णाली भेट्दै सिनर्जी एफएम 91.6 मेगाहर्ज इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेसन

0: संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हालचालबाट बिदा हुन्छौ। नमस्कार।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
2: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
1: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
2: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
1: Your trusted comfort partner for every season. Vera Air Conditioning.

0: Synergy FM 91.6 MHz.
1: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलबार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
2: टिकटको पैसा लाग्ने छैन,
1: औषधिमा 15% छुट,
2: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
1: रगत दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
2: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
1: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 9849181130, 9811883141। विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
3: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्याण्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 0565900019।
3: ACC छ त विश्वास छ।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला ज्ञान मसला।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-1174, मोबाइल 98-550-50-934।
5: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
6: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
5: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
6: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
5: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
6: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785-95-557, 98-550-77-169।

0: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
2: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: वातानुकूलित हल र डिलक्स रूम,
2: हात्ती ढुङ्गा तथा जीप सफारी,
1: स्विमिङ पुल,
2: थारू सांस्कृतिक नृत्य,
1: अर्गानिक खाना र नास्ता,
2: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
0: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 9804499321।
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
4: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
3: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
4: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
4: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै परौँ।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656595174, मोबाइल 98550509।
7: सिनर्जी एफएम 91.6 मेगाहर्ट्ज।

0: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
3: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
4: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
4: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
3: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
4: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943334955।
3: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98457128156।

0: रण लगायतका काम निरन्तर, कृष्णवीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाइ, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड, गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिसका लागि अन्तिम चरणमा, चीनका नयाँ पुस्ता, 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण, र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सड़क भाषीसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकोले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै राजदूत माओमिङ कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड़ छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: हेरिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
2: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
1: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
3: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुको साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 98450775535, प्रोप्राइटर रत्नलाल गोतामे।
4: मोनिकाजी, ए मोनिकाजी, सुन्नुहोस् त।
5: हजुर सर।
4: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ, राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
5: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
6: हाम्रा विशेषताहरू, सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक भाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरूम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरूम, VIP मिटिङ रूम, फेमिली ग्यादरिङ रूम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29, दासडुङ्गा, चितवन। सम्पर्क नम्बर 97453 88819, 98132, 52214।

सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् ती जातमा गुल्मी लोकल सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन् रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्रांगारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ अब विदेशको खबर माओ सेतुङको निधन भएको 50 वर्ष बित्यो तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन् चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्युज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन् चीनको प्रतिष्ठित चिन्वा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन् जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ हप्ताको 6 बिहान 9 राति 9 काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन् सानैदेखि कडा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न सङ्घर्ष गरिरहेका छन् यस्तो अवस्थामा पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ अब खेल खबर एसिसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले युएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 गुमाएर 313 रन बनायो नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे उनी 106 बलमा 102 रन बनाएर आउट भए यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए त्यस्तै ईशान पाण्डेले 13 रोहित पौडेलले 40 गुलशन झाले 52 रन बनाए दिपेन्द्र सिंह ऐरीले 18 सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाए बोलिङतर्फ युएईका इब्राब अहमदले 4 विकेट लिए खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदिब उस्मानीले 1 विकेट लिए युएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ चारभन्जेङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर कृष्णवीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड गुल्मीमा 38 जातका कफीको परीक्षण 3 जात सिफारिसका लागि अन्तिम चरणमा चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्यो युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट

0: मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847-28156 9853-15504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन

0: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
1: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
0: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
1: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
0: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
2: मोनिकाजी ए मोनिकाजी सुन्नुहोस् त
3: हजुर सर
2: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो कुनै कम्प्लेन नहोस्
3: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर तपाईँ ढुक्क हुनुहोस्
4: हाम्रा विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना लग्जरियस बेडरुम स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल किड्स स्विमिङ पुल नारायणी बीच क्याम्प सिटर बाथरुम भिआइपी मिटिङ रुम फेमिली ग्यादरिङ रुम टेरेस रेस्टुरेन्ट मिटिङ हल कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस् अशोका रिसोर्ट भरतपुर 29 दासडुङ्गा चितवन सम्पर्क नम्बर 97453 88819 98132 52214

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
3: सोफा हब चितवन

0: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
2: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: वातानुकूलित हल र डिलक्स रूम,
2: हात्ती ढुङ्गा तथा जीप सफारी,
1: स्विमिङ पुल,
2: थारू सांस्कृतिक नृत्य,
1: अर्गानिक खाना र नास्ता,
2: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
0: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656-564-56, मोबाइल 98-024-9931।
3: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल,
4: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
3: Certified counselors,
4: IELTS, PT and Duolingo preparation,
3: no service charge, साथै उत्कृष्ट visa success rate भएको
4: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
3: फोन 0565900019।
4: ACC छ त विश्वास।
5: हेरिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
6: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
5: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
7: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
8: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98450-77535, प्रोप्राइटर रत्नलाल गोतामे।
9: हाड जोर्नी तथा नसा सम्बन्धी समस्याको उपचारमा धाउन लाग्नु भएको कति भयो?
10: अनि प्यारालाइसिस, ग्यास्ट्राइटिस, पाइल्स, माइग्रेन, डिप्रेसन, दम, सुगर, प्रेसर, थाइराइड, मृगौलाको पत्थरी र कुलत सम्बन्धी समस्या देख्ने र भोगिरहनु भएको पनि त होला।
11: यी समस्या भोगिरहनु भएको तर नेट फ्रेस हस्पिटल बारे थाहा नपाएको हुनुहुन्छ कि?
10: स्वास्थ्य सम्बन्धी धेरै समस्याको समाधान गर्ने नेट फ्रेस हस्पिटल अब सबैले चिन्नु पर्छ।
9: वर्षौंदेखि एउटै समस्याले पीडित बन्नुभएका आफ्ना परिवार र आफन्तको ज्येष्ठ सदस्यको समस्या समाधान मात्रै होइन, सधैँ स्वस्थ जीवन जिइरहन बेलैमा पुगौं नेटफ्रेस हस्पिटल।
11: सम्पर्क नेटफ्रेस हस्पिटल प्राली, भरतपुर 4, सृष्टि चोकदेखि 200 मिटर अगाडि। फोन 0556-503019, मोबाइल 98-672-01-098।
9: स्वस्थ शरीरका लागि सही समयमा सही निर्णयको आवश्यकता पर्दछ। सही निर्णय तब हुनेछ जब एक पटक पुग्नुहुनेछ तपाईँ नेटफ्रेस हस्पिटल।
12: अहिले 4 बजेको छ।
13: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेस बेकरी इन टाउन, साथै
14: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
15: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
16: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
15: हो र, कहाँबाट नि?
16: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
15: के सिकाउँछ त त्यहाँ?
16: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
15: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
16: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
15: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
16: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
15: म पनि जोइन गर्छु अब त।
17: काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, चौबिस कोटी भरतपुर, फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ सफल बनाऊ।

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा, सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 भएन।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो दस सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ के। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
8: सि बाबु म बेसरी खुसी, म त अहिले
7: अब त म त बचेँ भनेको छ नि। म
8: सुमै सुधारे रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
9: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
10: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855509034।
11: सोफा हब चितवन,
12: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
11: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
12: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
11: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
12: उच्च गुणस्तरको काठ फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
11: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
12: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
11: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
12: सम्पर्क, भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853151504।
11: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन,
13: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
14: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा।
15: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
14: वातानुकूलित हल र डिलक्स रूम,
15: हात्ती ढुङ्गा तथा जीप सफारी,
14: स्विमिङ पुल,
15: थारू सांस्कृतिक नृत्य,
14: अर्गानिक खाना र नास्ता,
15: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
14: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
13: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ, फोन 0656564456, मोबाइल 9804239321।
16: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल,
17: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल।
16: सर्टिफाइड काउन्सिलर्स,
17: IELTS, PT and Duolingo preparation,
1: नो सर्भिस चार्ज साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
17: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ
1: फोन 0565900019
17: एसीसी छ त विश्वास पाइल्स फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग युरिक एसिड साइटिका प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर शिविरका विशेषताहरू
1: टिकटको पैसा लाग्ने छैन
17: औषधिमा 15% छुट
1: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ
17: रगत दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट
1: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ
17: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट शिविर हुने मिति यही भदौ 30 र 31 गते समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म
1: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवन सम्पर्क नम्बर 98419181130 98181143141

0: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
1: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ।
0: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
1: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943353।
0: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होपलाइन 01-597-06-11
1: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98-457-28156।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785-97-5
4: जय माता मौला काली।
5: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
6: सुन्दै हुनुहुन्छ सिनर्जी FM 91.6 चितवनको आवाज।

0: Synergy FM 91.6 MHz.
1: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
2: लोकमान प्लाजा, लोकमान प्लाजा,
1: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
2: लोकमान प्लाजा,
1: लोकमान प्लाजा, लोकमान प्लाजा मिलन रोड नारायणगढ, फोन नम्बर 0556520212।
3: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
4: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा।
5: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: वातानुकूलित हल र डिलक्स रूम,
5: हात्ती ढुङ्गा तथा जीप सफारी,
4: स्विमिङ पुल,
5: थारू सांस्कृतिक नृत्य,
4: अर्गानिक खाना र नास्ता,
5: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
4: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
3: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी, गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564656, मोबाइल 9804249321।

0: toilet pony, yeah. Extreme energy drink.
1: अहिले 5 बजेको छ।
2: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर। फोन 98550333338, 97055338 र 97055339. सिप सिकौ सफल बनाऊ।

0: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलबार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
1: टिकटको पैसा लाग्ने छैन,
0: औषधिमा 15% छुट,
1: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
0: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पायल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
0: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजे बेलुका 5 बजेसम्म।
1: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181120, 98181883141।
2: शरीर फुलेर ढ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
3: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनिसक्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034।
1: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल,
0: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
1: सर्टिफाइड काउन्सलर्स,
0: IELTS, PT एन्ड ड्युलिङ्गो प्रिपरेशन,
1: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
0: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
1: फोन 0565900019।
0: ACC छ त विश्वास छ।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785955 98550 77169।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97610025530।
4: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550 33338, 97055338 र 97055338। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
7: पहिला मलाई विश्वास लाग्थ्यो, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656951474, मोबाइल 98550509034।
9: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: मोनिका जी, ए मोनिका जी, सुन्नुहोस् त, हजुर सर।
11: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ, राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
10: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्ट म व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
12: विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक भाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरुम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरुम, भिआइपी मिटिङ रुम, फेमिली ग्यादरिङ रुम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट भरतपुर 29 दासडुङ्गा चितवन। सम्पर्क नम्बर 97 4 88 819 98 132 52 214।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाथो नगरौँ।
7: पहिला मलाई विश्वास लाग्थेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951474, मोबाइल 98555509034।

0: 96.6 MHz चितवनको आवाज
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन

0: नमस्कार, सिनर्जी एफएम 91.7 MHz इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म रोहन सुनार। शुरूमा प्रमुख खबरका शीर्षकहरू। रसुवाबाडीमा 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशु पक्षीको मृत्यु। प्रधानमन्त्री राहत कोषमा 13 अर्ब रुपियाँ भन्दा धेरै रकम मौजदात, अहिलेसम्म बाढी पीड़ितका लागि 1 अर्ब रुपियाँ निकासा। पछिल्लो प्राकृतिक प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको चिन्ता। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्याधिक कडा बनाउँदै लगेमा आयोजनाहरू आर्थिक रूपमा असम्भव हुने भनाई। भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज 1 गते गर्ने घोषणा। विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाई। वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेकाले सबैको साझेदारी सुनिश्चित हुने संरचनाका रूपान्तरण गर्नुपर्ने मोदीको टिप्पणी। र युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्यो, अर्को वर्ष एसिया कप खेल्ने।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: Your trusted comfort partner for every season. Viera Air Condition.
0: अब हालसाल विस्तारमा। गत भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओका अनुसार बाढीले करिब 1800 हेक्टर कृषि योग्य जमिन विशेष गरी धानबाली नष्ट गरेको छ भने हजारौं पशु पक्षी मरेका छन्। एफएओकी उपमहानिर्देशक वेथ बेजडोलले बाढीले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनर्स्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गरेकी हुन्। एफएओको प्रारम्भिक मूल्याङ्कन अनुसार कृषियोग्य जमिन, माछा पोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आमदानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढाएको छ। बाढीपश्चात नेपाल सरकारले गरिरहेको राहत तथा उद्धार कार्यमा सहयोग गर्दै एफएओले आपतकालीन पशु स्वास्थ्य सेवा सञ्चालन तथा कृषि र ग्रामीण जीविकोपार्जनमा परेको क्षतिको मूल्याङ्कन लगायतका कार्य अघि बढाइरहेको छ। एफएओकी उपमहानिर्देशक वेथले हालैको बाढीले मानवीय रूपमा अत्यन्त पीड़ादायी क्षति पुर्याएको बताइन्। 1000 भन्दा बढी मानिसले ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन् र सम्पूर्ण समुदाय नराम्ररी प्रभावित भएका छन्। उनले भनिन्, बाढीले घर र भौतिक संरचना मात्र नष्ट नगरी धेरै परिवारको खाद्य उत्पादन र आमदानीको मुख्य स्रोत समेत समाप्त गरिदिएको उनले उल्लेख गरेकी छन्। भोटेकोसी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13 अर्ब 54 करोड 9 लाख रुपियाँ मौजदात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28 करोड 20 लाख 14 हजार 366 रुपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न 9 वटा बैङ्कमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिसकेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज आयोजित काष्ठमाण्डव संवादमा सम्बोधन गर्दै मन्त्री खनालले हालैको भोटेकोसी विपदप्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र एकबद्धताका लागि चीन सरकार तथा चिनिया जनतालाई धन्यवाद दिनुभएको छ। राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय तथा यसको पारिस्थितिक प्रणाली सीमाभन्दा बाहिर परस्पर जोडिएको पनि उहाँले उल्लेख गर्नुभएको छ। त्यसैले वातावरणीय इट झट्का तथा प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, समन्वय, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेको पनि उहाँको भनाइ रहेको थियो। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देवालले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नको लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउनु भएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भयो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंसिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यान्वयन गर्ने तयारीलाई विद्युत नियमन आयोगले थप अघि बढाएको छ। नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउँदै जनताले गुणस्तरीय भर पर्दो सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत उपयोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोगले खुल्ला पहुँच सम्बन्धी निर्देशिकाको कार्यान्वयनलाई अघि बढाएको हो। आयोगका अनुसार खुल्ला पहुँच सम्बन्धी विभिन्न मस्यौदा निर्देशिकामाथि आयोगका सदस्य लोकराज पाठकको संयोजकत्वमा गठित उपसमितिले काम गरिरहेको छ। उपसमितिमा नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी तथा निजी ऊर्जा उत्पादकहरूको छात्र संगठन इपानका प्रतिनिधि सहभागी रहेका छन्। जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले राज्यले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नियतवश फसाउन खोजेको आरोप लगाउनु भएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरणका कार्यक्रममा बोल्दै अध्यक्ष राहुलले यस्तो आरोप लगाउनु भएको छ। यादवले मात्र नभए आफूमाथि पनि बेला बेलामा राज्यले यसै गरी फसाउने प्रयास गरेको पनि उहाँले उल्लेख गर्नुभयो। विगतमा आफूहरूबाट पनि कहीँ कतै गल्ती भएको स्वीकार गर्दै उहाँले अब घरभित्रको समस्या एक आपसमा सल्लाह गरेर सुल्झाउनु पर्नेमा जोड दिनुभयो। अधिकारको लडाइँ लड्न कमान्डरको भूमिका महत्वपूर्ण हुने भएकाले अब कमान्डरको मनोबल उकास्न गाउँ पुगेर नेता तथा कार्यकर्ताहरूले यी कुरा बुझाउनु पर्ने उहाँले बताउनुभयो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स युएईमा अलपत्र परेका नेपालीको उतारका लागि आग्रह गर्नुभएको छ। शनिबार आफ्नो फेसबुक मार्फत मन्त्री पुनले ती नेपालीको उतार गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो। मन्त्री पुनले सुनिल लुङ्गेली मगर नाम गरेका नेपालीले आफूलाई दुबईबाट रुँदै फोन गरेको बताउँदै कसैले उनको उतार गरिदिन सक्नुहुन्छ भन्दै स्ट्याटस लेख्नु भएको छ। यद्यपि मन्त्री पुनले उतार गर्न आग्रह गर्दा उहाँको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। कार्यस्थलमा रोजगारदाता कम्पनीले लुङ्गेली मगरको राहदानी खोसेर राखिदिएपछि उनी अलपत्र परेको मन्त्री पुनले बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिवेणी नदीको दायाँबायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा थापाले भदौ 10 गते आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका लागि काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र त्यस प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ रहेको छ। तपाईँ यति बेला सिनर्जी एफएम 91.6 मेगाहर्ज इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेसन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचाल सुनिरहनु भएको छ। हामीसँग राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्रसङ्ग बाँकी नै छन्, त्यसअघि एकैछिन विश्राम।
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर,
4: हराभरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
3: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
4: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
4: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785955 98550 77169।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
6: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
7: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
6: हो र, कहाँबाट नि?
7: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
6: के सिकाउँछ त त्यहाँ?
7: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
6: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
7: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
6: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
7: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
6: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98 550 33 338, 97 055 33 338 र 97 055 33 39। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
10: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656-595-174, मोबाइल 98-550-50-934।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
1: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
2: अस्ट्रेलिया, युके, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल। AECC ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation,
1: no service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास छ।

0: विश्रामपछि पुनः स्वागत छ हालसालमा अब बाँकी प्रसंग। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण स्थगित भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आउँदो असोज 1 गते गरिने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत यो उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउने गतेदेखि शुरू प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा। भोटेकोसी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। असोज 1 गते भदौको पुरस्कार घोषणा गर्ने तयारी गरिएको अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिएका छन्। हालचालमा अन्तर्राष्ट्रिय प्रसंग। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन्। उनले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताए। उनले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गरेका छन्। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 वटा प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सारेका छन्। साथै उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताएका छन्। हालसालमा एउटा खेल प्रसंग। नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ। साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधि सहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रन को लक्ष्य पछाएको युएई 49 ओभर 1 बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएईका लागि राहुल चोपडाले अभिजित 100 रन बनाए। त्यस्तै सोहेब खानले 52, तनिष सुरीले 42, कप्तान हरप्रीत सिंह भटियाले 33 तथा खुजैमा तानवीरले 15 रन बनाए। युएईको 6 विकेटका लागि राहुल चोपडा र सोहेब खानबीच 87 रनको महत्वपूर्ण साझेदारी भएको थियो। जाँदाजाँदै अहिलेसम्मका प्रमुख प्रसंग पुनः एकपटक। रसुवा बाढीबाट 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशुपक्षीको मृत्यु। प्रधानमन्त्री राहत कोषमा 13 अर्ब रूपियाँ भन्दा धेरै रकम मौजदार। अहिलेसम्म बाढी पीड़ितका लागि 1 अर्ब रूपियाँ निकासा। पछिल्लो प्राकृतिक प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमानी घिसिङको चिन्ता। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै लगेमा आयोजनाहरू आर्थिक रूपमा असम्भव हुने भनाई। भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज 1 गते घोषणा गरिने। विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाई। वर्तमान विश्व शासन संरचना शक्ति र नयाँ निर्माणको अधिकार केही देशमा केन्द्रित रहेकोले सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने मोदीको टिप्पणी। र युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्यो, अर्को वर्ष एसिया कप खेल्ने। इन्टरनेट अनलाइन मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचालबाट बिदा हुन्छौ। नमस्कार।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
2: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
3: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 9805596797। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
2: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
3: यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
2: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
3: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
2: certified counselors,
3: IELTS PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 0565900019।
3: ACC छ त विश्वास।
4: मोनिका जी, ए मोनिका जी, सुन्नुस् त।
5: हजुर सर।
4: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ, राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
5: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
6: हाम्रा विशेषताहरू, सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरुम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बिच क्याम्प, सिटर बाथरुम, VIP मिटिङ रुम, फेमिली ग्यादरिङ रुम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29 दासडुङ्गा चितवन। सम्पर्क नम्बर 97 88 119 98 132 52 214।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
8: हेरी माल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
9: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
8: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
10: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 98 450 77 535। प्रोप्राइटर रत्नलाल गोतामे।
11: अहिले 6 बजेको छ।
12: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
13: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
14: एग्जांपल

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
0: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र।
1: हरेक विपदपछिको पीडामा कला र सङ्गीतको भूमिका पनि निकै महत्त्वपूर्ण, कलाकार र गीत सङ्गीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि कलाकारले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ।
0: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
1: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व,
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला सुरुमा नेपाल एसएससी प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बंगलादेश देशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोडे। युएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार सकेनन्। युएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसिफ प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्।
1: नेपाल प्रहरीको टिम्बुरी 2 त्रिवेणी विशेष अपरेसन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डिएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डिएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डिएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डिएनए नमुना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सडक सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोसी बाढीको आज 18 दिन भइसकेको छ।
0: त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सडक खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सिजिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
0: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत बताउनु भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
4: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
3: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
3: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
4: इतिहास गाथा र कथा गाँठका कुरा।
3: गाँठका कुरा
4: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13 अर्ब 54 करोड 9 लाख रुपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रुपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैङ्कमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैङ्कका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
0: भोटेकोशी बाढीमा अभिभावक गुमाएका 25 बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढीबाट अभिभावक बिन भएका 25 बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासन सँग मिलेर प्रक्रिया अघि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बालगृहमा अहिले पनि विभिन्न कारणले अभिभावक विहीन भएका 28 बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
1: आज विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, अघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। हालैको भोटेकोशी बाढीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्त्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ।
0: अबको 3 भोटेकोशी बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 मंगलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। यी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 घण्टामा रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
1: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसाय कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोकल सेलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्न उत्पादन सुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल

0: गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरीबल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग।
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले वर्तमान विश्व शासन, संरचना, शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
4: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि सुरुमै प्रस्तुत गर्यौं। खेलको अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण यससँगै लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लीगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार, रङ्गदर्पणको पालो। रङ्गदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
6: आजको रङ्गदर्पण विपदको पीडामा मलम लगाउन मद्दत गर्ने गीत संगीतमा केन्द्रित छ।

भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीले ठूलो विनाश निम्त्यायो। केही समयमै घर, सडक, पुल, बजार र जलविद्युत आयोजनाका संरचनासँगै धेरै परिवारलाई तहस नहस बनायो। प्राकृतिक विपदपछि पीडाको यस्तो घडीमा कला र संगीतको भूमिका के हुन सक्छ? त्रिपाल, खाद्यान्न र औषधि जस्ता भौतिक राहत प्रभावितसम्म पुग्न आवश्यक छ, तर विपदले मनमा छोडेको डर, त्रास र पीडालाई यस्ता सामग्रीले मात्र शान्त पार्न सक्दैनन्। इतिहास हेर्ने हो भने ठूला विपद र संकटपछि समाजमा गीत, कविता र सृजनाहरू जन्मिएका उदाहरणहरू प्रशस्तै छन्।

जब कुनै कलाकारले विपदलाई विषय बनाएर गीत सृजना गर्छ त्यसमा पीडितले आफ्नो दुःखको प्रतिबिम्ब भेट्न सक्छ। आफू एक्लो छैन, आफ्नो पीडालाई अरूले पनि महसुस गरिरहेका छन् भन्ने अनुभूति हुन्छ। रसुवा भोटेकोसीको विपद पछि नेपाली संगीत क्षेत्रले पनि यही भूमिका निर्वाह गर्न खोजेको देखिन्छ। केही कलाकारले विपदलाई केन्द्रमा राखेर सृजना गरेका गीतबाट प्राप्त आमदानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। कलाकारले आफ्नो सबैभन्दा ठूलो शक्ति आफ्नो स्वर र सृजना पीडितका नाममा समर्पित गर्नु आफैमा अर्थपूर्ण पहल हो।

0: छ।
1: विपदपछि नेपाली कलाकारले गीत संगीत र साङ्गीतिक कार्यक्रम मार्फत शोक व्यक्त गर्ने, जनचेतना फैलाउने र राहतका लागि सहयोग जुटाउने गरेका छन्। देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीलाई पनि राहत, उद्धार र पुननिर्माणका लागि ऐक्यबद्ध गराउन साङ्गीतिक आह्वानले भूमिका खेल्न सक्छ। त्यसैले विपदपछि उद्धार र राहतसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। गीत संगीतले समस्याको समाधान त गर्दैन, तर केही समयका लागि भए पनि मानिसलाई पीडा र त्रासबाट बाहिर ल्याउन, मनलाई शान्त बनाउन र आशा जगाउन सहयोग गर्न सक्छ। घरबार गुमाएकाहरूका लागि पुनर्स्थापना र पुननिर्माणको यात्रा झनै लामो छ, तर यस्तो कठिन घडीमा समाजका विभिन्न तबकाले आआफ्नो ठाउँबाट साथ दिने प्रयास गरिरहेका छन्। गीत संगीतले बाढीले बगाएको घर फर्काउन सक्दैन, हराएको आफन्त भेटाउन सक्दैन, भत्काएको पुल वा सडक तत्काल बनाइदिन सक्दैन, तर यसले पीडितको मनमा लागेको चोटमा केही क्षणका लागि भए पनि मलम लगाउन सक्छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई:
2: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि सहानुभूति दिने कुराले एउटा भयो। जे जस्तो भयो त्यो भएको एकदम नमिठो छ। अब उहाँहरूको लागि चाहिँ त्यही हो, मन बलियो बनाउने र हामी निरन्तर लागिराख्ने कलाकारहरूले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि, बनाउँदाखेरि, लेख्दाखेरि, भन्दाखेरि, प्रस्तुत गर्दाखेरि ल्याउँदाखेरि राम्रो हुन्छ।
3: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
4: युवालाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
3: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र।
4: हरेक विपदपछिको पीडामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण, कला र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
3: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
4: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।
5: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्राक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333339। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त
8: पहिला मलाई विश्वास लाग्थेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951474, मोबाइल 98550505934।
0: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौं वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
6: टिकटको पैसा लाग्ने छैन,
0: औषधिमा 15% छुट,
6: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
0: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
6: पायल्स र फिस्टुलाको छार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
0: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
6: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181883141।

0: Synergy FM 91.6 MHz.
1: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
2: टिकटको पैसा लाग्ने छैन,
1: औषधिमा 15% छुट,
2: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
1: रगत दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
2: पाइल्स र फिस्टुलाको छार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
1: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़, चितवन। सम्पर्क नम्बर 98419 18 1130, 98181 83 1140।

0: koyle ponia.
1: Extreme energy drink.
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847-28156 9853-15504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
4: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
4: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि रहेको छ
3: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
4: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट फोन 054-94-333-493-555
3: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट
5: FM 91.6 चितवनको आवाज

0: 91.6 मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: हेरी माल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जोन त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्ट के बढी प्रशंसा गर्ने? कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट?
2: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्स भित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
1: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
3: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुको साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
4: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98450775535, प्रोप्राइटर रत्नलाल कोतामे।
5: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
6: पर्ख दीपक,
5: किन
6: अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
8: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
9: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
10: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
11: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
10: वातानुकूलित हल र डिलक्स रुम,
11: हात्ती, ढुङ्गा तथा जीप सफारी,
10: स्विमिङ पुल,
11: थारू सांस्कृतिक नृत्य,
10: अर्गानिक खाना र नास्ता,
11: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
10: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
9: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056-562-456, मोबाइल 98-024-9931।
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
13: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
14: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
15: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934।
13: शरीर फुलेर जागुता जस्तो भएर
16: सोफा हब चितवन,
17: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
16: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
17: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
16: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
17: उच्च गुणस्तरको काठ फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
16: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
17: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
16: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
17: सम्पर्क, भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 98-457-28-156, 98-513-15-504।
16: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
18: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल,
19: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
18: सर्टिफाइड काउन्सलर्स,
19: आईएलटीएस, पीटी एन्ड ड्युलिङ्गो प्रिपरेशन,
18: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
19: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ,
18: फोन 0565900019।
19: एसीसी छ त विश्वास छ।

0: toi les bonnes. Extreme energy drink.
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया युके युएसए न्युजिल्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल
1: सर्टिफाइड काउन्सलर्स
2: आईएलटीएस पीटी एन्ड ड्युलिङ्गो प्रिपरेशन
1: नो सर्भिस चार्ज साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ
1: फोन 0565900019
2: एसीसी छ त विश्वास
3: टाइम चेक
4: अहिले 7 बजेको छ
5: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
6: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
7: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
6: हो र कहाँबाट नि
7: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
6: के सिकाउँछ त त्यहाँ
7: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
6: असाध्यै राम्रो रहेछ तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
7: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
6: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
7: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
6: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98550333 97055333 र 97055333 39 सिप सिकौँ सफल बनाऊ

0: Synergy FM 91.6 MHz.
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त. तिमी त निकै बिजी छौ नि.
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु.
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा. एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त.
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ. साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ.
1: असाध्यै राम्रो रहेछ. तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ.
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि.
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ.
1: म पनि जोइन गर्छु अब त. काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर. फोन 98550333338, 97055333338 र 97055333339. सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ.
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ, पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि. हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगर.
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ.
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन. फोन 0656951474. मोबाइल 98550533.
6: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर. हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर. शिविरका विशेषताहरू:
2: टिकटको पैसा लाग्ने छैन,
6: औषधिमा 15% छुट,
2: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
6: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
2: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
6: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट. शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म.
2: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन. सम्पर्क नम्बर 98419181130, 98181883141.

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785955 98550771।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लाग्थ्यो, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0565951474, मोबाइल 9855505934।
7: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
0: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
9: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल।
0: Certified counselors,
9: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट visa success rate भएको।
9: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
0: फोन 0565900019।
9: ACC छ त विश्वास छ।

0: toilet pony, yeah. Extreme energy drink.
1: एकानब्बे दशमलव छ मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
5: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
6: टिकटको पैसा लाग्ने छैन,
5: औषधिमा 15% छुट,
6: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
5: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
6: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
5: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
6: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181183141।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
7: टाइम चेक
8: अहिले 8 बजेको छ।
7: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
11: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
10: हो र, कहाँबाट नि?
11: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
10: के सिकाउँछ त त्यहाँ?
11: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
10: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
11: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
10: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
11: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
10: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर, फोन 98550033338, 97055338 र 97055339। सिप सिकौ, सफल बनाऊ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।

0: विशेष
1: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर। सम्पर्क 078-590-557 98-550-77-169।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 056-595-174, मोबाइल 98-550-50-934।
6: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
2: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
9: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
8: Certified counselors,
9: IELTS, PT and Duolingo preparation.
8: No service charge, साथे उत्कृष्ट वीजा सक्सेस रेट भएको।
9: सन्त कोमल बिल्डिंग सही चोक नारायणगढ।
8: फोन 056-59-0019।
9: ACC छ त विश्वास छ।

0: सबै नेताहरू कहाँ त्यस्ता हुन्छन्? कति इमान्दार नेताहरू छन्, कति त्यागी नेताहरू छन्, अरू अरू के भन्छ त्यो ज्योतिषले?
1: धेरै भ्रष्टाचार गर्छ, तपाईँ धेरै पैसा कमाउँछ, तपाईँ धनी छ, तपाईँसँग धेरै मनी छ, मद्रासी बाबा उही बताउँछ।

0: सबैले थाहा पाइसक्यो भने के भन्नु हुँदैन
1: एकानब्बे दस मतलब छ मेगा हर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-06-11
1: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रुबिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 054-94-333-493-555
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
3: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
4: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा
5: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
4: वातानुकूलित हल र डिलक्स रुम
5: हात्ती ढुङ्गा तथा जीप सफारी
4: स्विमिङ पुल
5: थारू सांस्कृतिक नृत्य
4: अर्गानिक खाना र नास्ता
5: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
4: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
3: सम्पर्क सिसई पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 056-562-456 मोबाइल 98-024-9931
6: सिनर्जी FM 91.6 चितवनको आवाज

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
3: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
2: फोन 0565900019।
3: ACC छ त विश्वास।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951474, मोबाइल 98550504।
3: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
2: टिकटको पैसा लाग्ने छैन,
3: औषधिमा 15% छुट,
2: आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
3: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
2: पाइल्स र फिस्टुलाको छार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
3: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181183141।
7: टाइम चेक
8: अहिले 9 बजेको छ।
7: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेस बेकरी इन टाउन, साथै
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
11: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
10: हो र, कहाँबाट नि?
11: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
10: के सिकाउँछ त त्यहाँ?
11: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
10: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
11: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
10: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
11: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
10: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।
12: Oh.

0: टाइम चेक, टाइम चेक। अहिले 10 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98 550 33 338, 97 055 33 338 र 97 055 33 39। सिप सिकौ, सफल बनाऊ।

0: टाइम चेक, अहिले 11 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: अहिले 4 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: टाइम चेक, अहिले 5 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू, उदय र अस्तको शाश्वत गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, अनि सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। प्रिय सज्जन, लाग्दछ तपाईँ पनि प्रकृतिको यो सौन्दर्यमा बसेर, यो दिव्यतामा बसेर तमाम दुःख पीडा र निराशाका बीचमा पनि जीवनको उज्यालो अनुभव गरिरहनु भएको छ, सौन्दर्य अनुभव गरिरहनु भएको छ। ठिक यही बेला तपाईँका घरद्वार घर आँगनीहरूमा हामी आइपुगेका छौँ कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म लक्ष्मण भण्डारी तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, गतिशील अध्यात्मवाद कस्तो हुन्छ, वास्तविक अध्यात्म के हो, आउनुहोस् आज यही सन्दर्भमा जीवन गङ्गामा सत्सङ्ग गरौँ। कतै एकजना मानिस थियो, हाम्रो जस्तै त्यो मानिसको पनि परिवार थियो, परिवारका सदस्यहरू थिए। नजिकको तीर्थ हेला भने जस्तै परिवारको एउटा सदस्यले अर्को सदस्यको मूल्य र महत्त्व थाहा पाएको हुँदैन। त्यसो त मानिसको प्रवृत्ति नै बाहिरतिर हेर्ने भइसकेको छ। हामी आफ्नो घरलाई भन्दा छिमेकीको घरलाई धेरै हेर्छौँ, धेरै राम्रो देख्छौँ। विवाहित पुरुषका लागि आफ्नै श्रीमती भन्दा अर्काकी श्रीमती राम्री देखिन्छ, आफ्नो श्रीमान भन्दा अर्काकै श्रीमान राम्रो लाग्छ श्रीमतीहरूका लागि। एउटा गाउँको मान्छेले अर्को गाउँ मन पराउँछ, आफ्नो देशभन्दा अर्काको देश हामीलाई धेरै महत्त्वपूर्ण लाग्ने गरेको छ। आफ्नो देशभन्दा अर्काको देश राम्रो लाग्ने बानीले आज गाउँ बस्तीहरू पनि खाली भएका छन्, विदेश जानेहरूको लामो लर्को लागेको छ। प्रिय सज्जन, जसले आफ्नो घर आफ्नो समाज र देश छोडेर अर्कैको देश अर्कैको समाज र घर मन पराउँछ, ऊ घरबार विहीन हुन्छ। प्रिय सज्जन, घरमा त प्रेम हुन्छ, न्यानो हार्दिकता हुन्छ, निर्भयता हुन्छ र परस्परको सहयोग हुन्छ। घरभित्रै हामी सुरक्षित हुन सक्दछौँ। हाम्रो घरका मान्छेले जतिको साथ र सहयोग हामीलाई गर्छन्, कुनै पनि बाहिरको मानिसले त्यसरी हामीलाई सहयोग र साथ पुर्याउन सक्दैनन्। हाम्रो देशमा हामी जति ढुक्क र सम्मानित हुन सक्दछौँ, कुनै पनि देशमा त्यसरी ढुक्क हुन सक्दैनौँ, सम्मानित हुन सक्दैनौँ। बाहिर सुविधा हुन सक्ला तर सुख हुन सक्दैन। सुख र सुविधा एउटै होइनन्, सुविधाहरूका बीचमा पनि मानिस सुखी नहुन सक्छ। मोटरगाडी धन सम्पत्तिको सुविधा भएर पनि व्यक्ति आज दुःखी भएको जस्तै, हामी जस्तै त्यो मानिसले पनि घरलाई भन्दा परलाई मन पराउँथ्यो। ऊ अलि अल्छी प्रवृत्तिको मानिस थियो, श्रम र मिहिनेत गर्न छोडेर चोकको चिया पसलमा बकमफुसे राजनीतिका कुरा गरेर समय बिताउनु उसको दैनिकी जस्तै बनेको थियो। चिया पसलमा चिया पिएको उधारो पैसा उसले एक वर्षदेखि तिर्न सकेको थिएन, तर पनि के गर्नु, त्यही चिया पसलमा बसी नेताहरूलाई सत्तो सराप गर्दा पनि उसलाई कति लाज लाग्दैनथ्यो। श्रीमतीदेखि छोराछोरीसम्म सबै उसको यो अल्छी प्रवृत्ति देखेर, चिया पसलमा गफ गर्न जाने बानी देखेर, यो अकर्मण्यता देखेर आजित भएका थिए। बिस्तारै उसको घरको आवश्यकता बढेर गयो,
पढ्दै गरेका छोराछोरीले लत्ता कपडा, कापी किताब आदि इत्यादिका लागि पैसा माग्थे। तर ऊ अल्छी थियो, गफाडी थियो, उसँग ती आवश्यकता टार्ने पर्याप्त पैसाहरू भने थिएनन्। सामान्य आवश्यकता पनि पुरा गर्न नसक्ने व्यक्ति, चाहे त्यो श्रीमान होस् वा घरको अभिभावक नै किन नहोस्, त्यो व्यक्तिप्रति कसैमा सम्मान हुँदैन। उसको परिवारका सदस्य कसैले पनि उसबाट आड र भरोसाको अनुभव गर्न पाएका थिएनन्। त्यो व्यक्तिबाट पनि जब व्यक्तिले आफ्नै परिवारका सदस्यको सम्मान गुमाउँछ, त्यसपछि ऊ निराश हुन पुग्दछ। त्यो व्यक्तिको निराशा पनि त्यसरी नै बढेर गएको थियो। प्रिय सज्जन, परिवारका सबै सदस्यहरूप्रति उसको मनमा घृणा पैदा भएको थियो, द्वेष भाव पैदा हुन थालेको थियो। छोराछोरी श्रीमती सबै सबै स्वार्थी हुँदा रहेछन् भने जस्तो नहुँदा यिनले पनि साथ छोडिदिँदा रहेछन् भन्ने कुरा बिस्तारै उसले बुझ्न थाल्यो। घर र परिवार सम्झने बित्तिकै उसलाई रिस उठ्ने गर्दथ्यो। प्रिय सज्जन, जब व्यक्ति एक्लो हुन्छ, त्यसपछि उसभित्र अचम्मसित ईश्वरप्रतिको आस्तिकता बढेर जान्छ। उसलाई पनि परिवार छोडेर भगवानको भक्त बनी जीवन बिताउन मन लाग्यो। एकरात घर परिवार छोडेर ऊ देवघाटतिर लाग्यो। आजको देवघाट होइन प्रिय सज्जन, वर्षौँ वर्ष अघिको समय थियो त्यो देवघाटमा पनि। त्यसैले त्यतिखेर देवघाटमा गलेश्वर बाबा जस्ता सिद्ध र तपस्वीहरू तपस्या गर्ने गर्दथे। आज जस्तो त्यतिखेर देवघाटमा बस्ने सन्तहरूको कोठामा कार्पेट बिछ्याइएको हुँदैन थियो, न त घरभित्रै अट्याच्ड बाथरूम र टोयलेटको सुविधामा त्यतिखेरको देवघाटका सन्तहरू बस्ने नै गर्दथे। त्यसैले त त्यतिखेर गलेश्वर बाबाहरू साधनाको उच्चतम आनन्दमा डुबेका हुन्थे। आज देवघाटले जुन महत्त्व पाएको छ, त्यो हिजोको गलेश्वर बाबा जस्ता तपस्वीको तपस्याको प्रतिफल हो। सन्दर्भ गलेश्वर बाबाको समयभन्दा पनि अघिको हो। प्रिय सज्जन, त्यतिखेर एकजना सन्त सानो आनन्द कुटी निर्माण गरेर बसेका थिए। उनको वास्तविक नाम भने कसैलाई पनि थाहा थिएन, तर उनीभित्रको आनन्द उनको अनुहारबाट छताछुल्ल पोखिरहे जस्तो लाग्दथ्यो। त्यसैले उनलाई सबैले आनन्द बाबा भन्ने नामले बोलाउँथे। उनको सान्निध्यमा पुगेपछि व्यक्तिले आनन्दको अनुभूति गर्दथ्यो, एउटा दिव्यतम अभिभावकत्वको बोध गर्दथ्यो। त्यसैले उनी आनन्द बाबा थिए। अत्यन्त दूरदर्शी थिए, अत्यन्त प्रतापी पनि थिए। उनको शरणमा पुगेका जो कोहीलाई जीवनको यथार्थ र युक्तिसङ्गत परामर्श दिए, जीवन धन्य बनाउने कला सिकाउँथे आनन्द बाबा। परिवारबाट विरक्ति र देवघाट पुगेको त्यो मान्छे आनन्द बाबाको शरणमा उपस्थित भयो। त्यतिखेर मोटर गाडी पनि पुगेका थिएनन् देवघाटमा। नारायणगढबाट मोटरसाइकल लिएर रमाइलो गर्न जाने मानिस पनि कमै हुन्थे। तीर्थालुहरू पैदल हिँडेरै देवघाट पुग्नुपर्ने थियो। वातावरण अत्यन्त शान्त, सुन्दर अनि सुशोभित थियो। कसैको हल्ला खल्ला हुँदैन थियो। हल्ला खल्ला यदि सुनियो नै भने पनि सिती र काली गण्डकी सुसाएको मात्र सुनिन्थ्यो। आनन्द बाबा आश्रममा बसी बसी सिती र काली नदीको सुसेलीमा ध्यानस्थ हुने गर्दथे, समाधिस्थ हुने गर्दथे। आज जस्तो जाडो छल्ने बहानामा ठुला ठुला महल बनाएर देवघाट बस्ने काठमाडौँवासीहरूको त झन् त्यतिखेर कुनै उपस्थिति थिएन। खरको सानो झुप्पडीभित्र त्यतिखेर आनन्द बाबाले पाएको गहिरो निद्रा, आज सुविधा सम्पन्न आश्रममा बस्ने सन्यासीहरूले पनि सायदै पाएका होला। प्रिय सज्जन, आश्रममा त्यतिखेर पनि विभिन्न समस्या लिएर उनको शरणमा जाने गर्थे मानिसहरू। आनन्द बाबाको त्यो शरणमा परिवारबाट दुखी भएर हिँडेको त्यो व्यक्ति पनि आइपुग्यो। अनि आनन्द बाबाको शरणमा पुगेर उसले बिन्ती बिसायो, स्वामीज्यू, म हजुरको शरणागत हुन चाहन्छु। हजुरको शिष्य भएर तपाईँले दिनुभएको निर्देशन बमोजिम साधनामा म संलग्न हुन चाहन्छु।
त्यसपछि भगवानलाई प्राप्त गर्न चाहन्छु। मलाई भगवत प्राप्तिको कला सिकाइदिनुहोस्। आनन्द बाबाको बानी अलि फरक थियो, धेरै नबोल्ने, अधिकांश समय मौनको आनन्दमा मस्त भइरहने आनन्द बाबाले त्यो व्यक्तिलाई एकपटक शिरदेखि पाउसम्म हेरे। 5 मिनटसम्म उसलाई पढिसकेपछि आनन्द बाबाले भनेका थिए, ठिक छ, म तिमीसँग धेरै कुरा गर्दिन, भगवान्का बारेमा पछि कुरा गरौँला। अहिलेलाई मेरो एउटा मात्र प्रश्न छ, कि तिमीले कसैलाई प्रेम गरेका छौ? हतारिँदै त्यो व्यक्तिले आनन्द बाबालाई सुनायो, बाबा, प्रेम श्रेम कुनै पनि कुरामा मेरो विश्वास छैन, किन प्रेम गर्ने? यहाँ कसैलाई प्रेम गरेर केही हुने रहेनछ। मैले श्रीमतीलाई प्रेम गरेँ, छोराछोरीलाई प्रेम गरेँ, सबैलाई प्रेम गरेँ, तर त्यसको बदलामा मैले घृणा पाएँ, यसैले म कसैको प्रेमको चक्करमा परिन र पर्न पनि चाहन्न। प्रेमको चक्करमा परेको भए म किन हजुर कहाँ आउँथेँ र बाबा? मानिसहरूले धोका दिएर पो तपाईँलाई गुहार्दै आएको छु त म। बाबाले सोधेको एउटा मात्र प्रश्नको जवाफमा उसले यति धेरै कुरा बतायो। उसको उत्तरमा मानिसहरूप्रति र स्वयं उसकै परिवारका सदस्यहरूप्रति गहिरो घृणा अभिव्यक्त भइरहेको थियो। बाबाले फेरि सोधे, होइन, तिमीले बिर्सियो होला, कम्तीमा पनि तिमीले आफ्नो श्रीमतीलाई त प्रेम गर्छौ होला, तिमीले आफैले जन्माएका सन्तानले त कम्तीमा तिम्रो प्रेम पाइरहेका होलान्, होइन र? भने जवाफमा उसले भन्यो, बाबा, म हार खाएर भगवत प्राप्तिको आशामा हजुरको शरणमा लम्बसार पर्न आइपुगेको छु, श्रीमती र छोराछोरीलाई प्रेम किन गर्ने बेकारमा? पहिला गरे, अहिले गर्दिन, उनीहरूका लागि म नचाहिने भएपछि मैले मात्रै किन पछ्याउने? मान्छेलाई प्रेम गर्नु बेकार रहेछ बाबा, मैले श्रीमती छोराछोरी कसैलाई पनि प्रेम गर्दिनँ, म त केवल परमात्मालाई प्रेम गर्न चाहन्छु। आनन्द बाबाले 2 मिनटभित्रैमा उसलाई राम्ररी पढ्न भएका थिए। बाबाको जवाफ यस्तो थियो, त्यसो भए तिमीलाई मैले प्रभुको प्रेमी बनाउन सक्दिनँ, मलाई माफ गर। किन बाबा? ममा त्यस्तो खराबी के छ र? किन मलाई भगवत प्रेमका लागि अयोग्य ठान्नुभयो? जिज्ञासुले प्रश्न गर्यो। बाबाले विस्तारमा उसलाई सम्झाइदिए, बाबु, तिमीभित्र प्रेमको अभाव नहुनु नै तिम्रो सबैभन्दा ठूलो अयोग्यता हो। जो कसैलाई पनि प्रेम गर्न सक्दैन र मनभरि घृणाको राको बोकेर हिँडेको हुन्छ, उसले कसरी भगवानलाई प्रेम गर्न सक्छ? परिवारप्रतिको तिम्रो प्रेम नै भगवानप्रतिको पनि प्रेम हो। के भगवान तिम्रो परिवारमा हुनुहुन्न? तिम्रा छोराछोरी, वरपरका मान्छे र श्रीमती सबैमा भगवानको उपस्थिति छ भन्ने कुरा के तिमीलाई थाहा छैन? भक्ति भनेको त प्रेमको विस्तार हो बाबु। भगवान सबैतिर हुनुहुन्छ भनेर तिमीले कहिल्यै बुझ्न सकेनछौ। संसारलाई प्रेम गर्न नसक्ने मान्छेले परमात्मालाई पनि प्रेम गर्न सक्दैन। तिमीले सबभन्दा पहिला परिवारलाई प्रेम गर्नु छ, समाजलाई प्रेम गर्नु छ, राष्ट्रलाई प्रेम गर्नु छ, र बल्ल तिमी भगवानलाई पनि प्रेम गर्ने बन्न सक्दछौ। तिम्रो परिवारले तिमीलाई जे सोचोस्, जस्तो सोचोस्, तर तिमीले परिवारका सदस्यलाई निस्वार्थ प्रेम गर्न नछोडा। प्रेम भनेको नै घृणालाई पनि निभाउने ओखती हो। तिमीभित्र संसारप्रति चर्को घृणा देखेँ मैले, जाऊ जाऊ, पहिला संसारलाई प्रेम गर्न सुरु गर, अनि आफूभित्रको घृणा घटाउने प्रयास गर। प्रेम नै घृणाको आगो निभाउने शीतल जल हो भन्ने सत्यलाई तिमीले कहिल्यै नभुल। आफूभित्र प्रेमको विस्तार गर, त्यसपछि भक्ति स्वतः तिमीभित्र घटित हुनेछ। तिमीले भगवानलाई खोज्नु पर्दैन, भगवान नै तिमीलाई खोज्दै आइपुग्नुहुनेछ। प्रिय सज्जन, आनन्द बाबाले यसो भनेपछि त्यो मानिस धेरै बेरसम्म घोरिएर गहिरो सोचमा डुब्यो। उसले पहिलो पटक ब्रह्म ज्ञान प्राप्त गर्यो। प्रेम मानिस र भगवानका लागि छुट्टा छुट्टै विषय रहेनछ। हामीले पनि यो सत्यको बोध गरौँ, सबैलाई प्रेम गरौँ र परमात्मालाई प्रेम गरेको दिव्यानुभूति गरौँ। सबैप्रतिको प्रेम नै परमात्माप्रतिको पनि
प्रेम हो। अवस्थ प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यही समाप्त हुन्छ। अर्को श्रृङ्खलामा फेरि हामी भेटिनेछौँ। तबसम्मका लागि लक्ष्मण भण्डारीलाई बिदा दिनुहोस्। तपाईँको मङ्गल होस्, कल्याण होस्। नमस्ते।

0: बाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतको ढाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौं वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
1: टिकटको पैसा लाग्ने छैन,
0: औषधिमा 15% छुट,
1: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
0: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पायल्स र फिस्टुलाको क्षार सूत्रविधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
0: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181183141।
2: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
3: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी, टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
3: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
2: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
3: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0054943334955।
2: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: हेरिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। भने जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट?
5: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
4: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
6: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
7: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 98457-75535, प्रोप्राइटर रत्नलाल गोतामे।
8: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
9: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल। एईसीसी ग्लोबल
8: सर्टिफाइड काउन्सलर्स,
9: IELTS, PT एन्ड ड्युलिङ्गो प्रिपरेशन,
8: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
9: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
8: फोन 0565900019।
9: ACC छ त विश्वास छ।
10: Synergy FM 91.6 MHz.

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बस्यो।

0: टाबले अनि दबाई लिएर आए, जमा नि फर्केछ। हेर्नुहोस्, जमा नि फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु। सि बाबु म बेसरी खुसी, म त अहिले अब त म त बचेँ भनेको छु नि। म
3: रामराजीपुर कलिम्पुर भन्छन् तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भुइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
3: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
4: पर्ख दीपक,
3: किन
4: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
5: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
6: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 0656493817, 0656493211, 0656493401 र 0656493514, मोबाइल नम्बर 9844206।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550504।
5: सोफा हब चितवन,
6: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
5: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
6: हामी सोफाहरू यस कारण दिन सक्छौं सुपथ मूल्यमा,
5: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
6: उच्च गुणस्तरको काठ, फोम र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
5: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
6: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
5: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
6: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457128156, 98513154504।
5: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।